सुपरप्रभात मीडियम वेव 213.67 मीटरको 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आज विक्रम सम्वत 2083 जेठ 10 गते अनि अंग्रेजी महिना मे 24 तारीक 2026 आज आइतबार। आदरणीय श्रोता, समय यस बेला बिहानीको 6:33 हुन लागिरहेको छ र हाम्रा प्रिय श्रोता मानवहरूलाई कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन जनाउँदै अब शुरू गर्न लागिरहेका छौं आजको हाम्रो दैनिक कार्यक्रमहरू यस मंगलध्वनिको साथमा।

श्रोता स्वामी विवेकानन्द भन्नुहुन्छ, मानिसमा भएको सम्पूर्णताहरूको परिचय नै शिक्षा हो। हामी आकाशवाणीको कान्तो केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

यस प्रातकालीन समयमा ईश्वरीय आराधनामा आधारित कार्यक्रम भक्ति प्रभातलाई सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण रेडियो प्रेमी श्रोता मानवहरूलाई आध्यात्मिक नमन। प्रिय श्रोता, आज हामी सुन्नेछौ कार्यक्रम भक्ति प्रभातमा कलाकार श्रुति सादुलिकरको आवाजमा सजिएका केही भक्तिमय भजनहरू। यसैले आउनु श्रोता, कार्यक्रमको थालनी गरौं यस पहिलो भजनबाट।

श्रोता, यदि तपाईले चाहेको जस्तो इच्छा पूर्ण भएन भने ईश्वरसित तपाई आफ्नो गुनासो नपोक्नुहोस्, किनभने ईश्वरले त्यो दिनुहुँदैन जो तपाईलाई राम्रो लाग्छ, तर त्यसको सट्टा त्यो दिनुहुन्छ जो तपाईका लागि राम्रो हुन्छ। यसै सुविचारका साथमा श्रोता, अब स्वीकार्नुहोस् यस भक्तिमाया भजनलाई।

सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभातमा कलाकार श्रुति सादोलीकरको आवाजमा सजिएका केही भक्तिमय भजनहरू। हवस् श्रोता, आजलाई भने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब सुनाउन लागिरहेका छौं आजको हाम्रो बिहानी सत्रमा प्रसारित हुने कार्यक्रमहरूबारे यो संक्षिप्त जानकारी। अब केही क्षण भने आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ क्रमैले संस्कृत अनि त्यसपछि हिन्दी भाषामा समाचार। 7:05 यस केन्द्रबाट सुन्नुहुनेछ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडिजमा। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। यसरी नै 7:35 समय हो विविध ज्ञानवर्धक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किमको। 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार भने। 8:30 आकाशवाणीको पूर्वोत्तर केन्द्र सिलङबाट सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। 8:40 यस केन्द्रबाट सुन्नुहुनेछ केही आधुनिक नेपाली गीतहरू कार्यक्रम गीतिमालामा। 9:00 सुनाउनेछौ मुख्य समाचार। यसरी नै 9:02 सुनाउनेछौ केही पुराना हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्राञ्जलीमा। 9:30 सुन्नुहुनेछ कार्यक्रम बाल जगत। 10:00 पुनः सुनाउनेछौ मुख्य समाचार। 10:02 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजे तडानेमा। यसरी नै 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ एफएम गोल्डका कार्यक्रमहरू। सुन्दै हुनुहुन्थ्यो आजको हाम्रो बिहानी सत्रमा प्रसारित हुने कार्यक्रमहरूबारे यो छोटो जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, समय यस बेला बिहानीको 6:55 हुन लागिरहेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि त्यसपछि हिन्दी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

सुन्दै हुनुहुन्थ्यो चलचित्र रोटी कपड़ा और मकानबाट कलाकार लता मंगेशकरको आवाजमा सजिएको एउटा सुमधुर गीत। यसै क्रममा यहाँहरू समक्ष पुनः अर्को प्रस्तुति राख्न लागिरहेका छौं। चलचित्र कल्पनाबाट यसको निर्माण सन् 1960 सालमा भएको थियो। यसका कलाकारहरूमध्ये अशोक कुमार, पद्मिनी अनि रागिनी आदिले मुख्य भूमिका निर्वाह गरेका छन्। यसको निर्देशन आरके रखनले गरेका हुन् भने यसका गीतहरूलाई संगीतबद्ध गर्ने कार्य गरेका छन् ओपी नायरले। हजुर त श्रोता, यसै चलचित्रबाट अब केही क्षण सुनौ गायक कलाकार आशा भोसलेको आवाजमा सजिएको यस सुमधुर गीतलाई।

श्रोताहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडीजमा। यसका साथै यहाँहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोताहरूलाई मनोरञ्जन गर्ने क्रममा फेरि अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं। सन् 1978 सालमा बनेको चलचित्र देवताबाट यस चलचित्रको निर्देशन एस रामानाथनले गरेका हुन् भने यसका गीतहरूलाई संगीतबद्ध गरेका हुन् आरडी बर्मनले। यसका प्रमुख कलाकारहरू हुन् संजीव कुमार, सबना अजमी, राकेश रोशन अनि ड्यानी डेन्जोङपा आदि। ताउनु श्रोता, यसै चलचित्रबाट स्वीकार्नुहोस् यो सुमधुर गीत गायक कलाकार लता मंगेशकरको आवाजमा।

प्रिय श्रोता हजुरहरूलाई यस्तै सदाबहार गीतहरू सुनाउने क्रममा आजलाई भने हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तसर्थ अब स्वीकार्नुहोस् कार्यक्रम गोल्डन मेलोडिजको अन्तिम प्रस्तुति सन् 1960 सालमा बनेको चलचित्र परखबाट। यसको निर्देशन विमल रोयले गरेका हुन् भने यसका गीतहरूलाई संगीतबद्ध गरेका छन् सलिल चौधरीले। यसरी नै यसका कलाकारहरूमध्ये साधना, मोतीलाल, नजीर हुसैन अनि दुर्गाकोटे आदिले मुख्य भूमिका निभाएका छन्। ताउनु श्रोता यसै चलचित्रबाट स्वीकार्नुहोस् यो सुमधुर गीत गायक कलाकार लता मंगेशकरको आवाजमा।

अन्तिम प्रस्तुति गायक कलाकार लता मंगेशकरको आवाजमा चलचित्र परकबाट। हवस् श्रोता, आजलाई भने कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही पूरा हुँदछ।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। आदरणीय श्रोता, समय स्टुडियोको घडी अनुसार यस बेला बिहानीको 7:25 हुन लागिरहेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषामा समाचार।

नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकर आज नयाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकाका विदेश मन्त्री मार्को रोबियोसित द्विपक्षीय बैठक गर्नुहुनेछ। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। पश्चिम बंगालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि शुरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एक भर्चुअल बैठकपछि हिज कोलकातामा यो घोषणा गर्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि इजरायलसित बातचीतपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ। अनि मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ़, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश अनि विदर्भका केही क्षेत्रहरूमा आज लू चल्ने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकर आज नयाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकाका विदेश मन्त्री मार्को रोबियोसित द्विपक्षीय बैठक गर्नुहुनेछ। उहाँले क्षेत्रीय अनि वैश्विक शान्ति अनि सुरक्षासित सम्बन्धित मुद्दाहरूसहित अन्य विषयहरूमाथि चर्चा गर्नेछन्। विदेश मन्त्री रोबियो हिज क्वाड विदेश मन्त्रीहरूको बैठकमा सामेल हुनका लागि दिनको यात्रामा भारत आइपुग्नु भएको छ। श्री रोबियोले हिज प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुभयो अनि उहाँलाई रक्षा, रणनीतिक प्रौद्योगिकी, व्यापार अनि निवेश तथा ऊर्जा सुरक्षा सहित विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगमा भइरहेको प्रगतिबारे जानकारी दिनुभयो।

0: अब हमारे व्यापारिक संबंध और भी बढ़ गए हैं। इसमें भारतीय कंपनियों का अमेरिका में 20 अरब डॉलर से अधिक का निवेश शामिल है। हमने हिंद प्रशांत क्षेत्र में सैन्य अभ्यासों के माध्यम से अपनी सुरक्षा साझेदारी को और भी मजबूत बनाया है। निश्चित रूप से इस महत्वपूर्ण रिश्ते को और मजबूत बनाने के लिए एक व्यवस्थित और सुरक्षित काउंसलर प्रणाली की अत्यंत आवश्यकता है।
1: श्री मोदीले भन्नुभयो कि भारत अनि अमेरिका वैश्विक कल्याणको लागि मिलेर काम गरिरहनेछ। विदेश मन्त्री रुबियोले पश्चिम एसियाको स्थिति सहित विभिन्न क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमाथि अमेरिकी दृष्टिकोण साझा गर्नुभयो। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले भनेको छ केही पनि व्यक्ति हितधारक संगठन वा संस्थाले 21 जुलाईसम्म मसौदा नियमहरूमाथि आपत्ति वा सुझाव प्रस्तुत गर्न सक्नेछन्। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभएको छ कि स्वास्थ्य सेवा अवसंरचनासितै स्वास्थ्य विशेषज्ञहरू अनि चिकित्सा पेशावरहरूको प्रशिक्षण पनि धेरै महत्वपूर्ण छ। उहाँले हिज नयाँ दिल्लीमा राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको 23 औं दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। श्री नड्डाले भन्नुभयो चिकित्सक स्वास्थ्य सेवा प्रणालीको सफ्टवेयर हो, जबकि अवसंरचना अनि अन्य सुविधाहरू राष्ट्रको हार्डवेयर हो। स्वास्थ्य मन्त्रीले भन्नुभयो कि युवा चिकित्सकहरूको विशेषज्ञता नवाचार अनि प्रतिबद्धता देशको स्वास्थ्य सम्बन्धी चुनौतीहरूको समाधान गर्ने अनि देशभरिमै स्वास्थ्य सेवा प्रणालीहरूलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउनेछ। उहाँले भन्नुभयो स्वास्थ्य क्षेत्र अनि स्वस्थ भारतको परिकल्पनाले विकसित भारतको लक्ष्य प्राप्त गर्नमा प्रमुख भूमिका निभाउनेछ। राष्ट्रिय चिकित्सा विज्ञान बोर्डको बारेमा श्री नड्डाले भन्नुभयो कि संस्थानले एक बलियो ब्रान्ड बनाएको छ। पश्चिम बंगालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि शुरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डासित एक भर्चुअल बैठकपछि हिजो कोलकातामा यो घोषणा गर्नुभयो। राज्यको स्वास्थ्य योजना स्वास्थ्य साथी अन्तर्गत वर्तमानमा रहेका लाभार्थीहरूलाई आयुष्मान भारत योजनामा सामेल गरिनेछ। आयुष्मान भारत आरोग्य मन्दिरको सम्बन्धमा आगामी महिना सहमति पत्रमाथि नयाँ दिल्लीमा हस्ताक्षर गरिनेछ। श्री शुभेन्दु अधिकारीले भन्नुभयो कि पश्चिम बंगालमा प्रधानमन्त्री जन औषधि केन्द्रहरूको संख्या वर्तमानमा रहेको 117 देखि 496 गर्ने सम्बन्धमा केन्द्र सरकारलाई एउटा प्रस्ताव पठाइएको छ। मुख्यमन्त्रीले अलिपुरद्वार कालेबुङ अनि दक्षिण दिनाजपुर जिल्लाहरूमा नयाँ मेडिकल कलेज खोल्ने अनि उत्तर बंगालको लागि एउटा नयाँ एम्सको प्रस्ताव पनि केन्द्र सरकारलाई पठाइनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलि सोमबार नागरिक अलंकरण समारोहमा वर्ष 2026 को लागि पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा आकाशवाणी से पीपल्स पद्म श्रीलंका अन्तर्गत 16 वटा कार्यक्रम प्रस्तुत गरिनेछ। यस श्रृंखलामा पद्म पुरस्कार विजेताहरूको कार्य अनि जीवनको बारे जानकारी दिइनेछ। यसको प्रसारण भोलि आकाशवाणी गोल्डमा गरिनेछ। यसलाई न्यूज अन एआर एप अनि न्यूज अन एआर अफिसियल यूट्यूब च्यानलमा पनि सुन्न सकिनेछ। श्रोताहरूलाई आज अनि भोलि बिहान 9:10 आकाशवाणीसित जोड़िरहने अनुरोध गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AirNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। महाराष्ट्रको नासिक अदालतमा विशेष जाँच दलले टीसीएस कम्पनीको एक केन्द्रशासित सम्बन्धित यौन उत्पीड़न अनि धर्मान्तरण मामिलामा 1500 पन्नाको अभियोग पत्र दर्ता गरेको छ। जाँच दलका प्रमुख सन्दीप मिटकेले बताए अनुसार हिज चार आरोपीहरू मतिन पटेल, निदा खान, दानिश शेख अनि तौसिफ अत्तर विरूद्ध अभियोग पत्र दर्ता गरेको छ। उहाँले भन्नुभयो यस मामिलामा आगामी केही दिनमा अन्य 7-8 जना आरोपीहरू विरूद्ध अतिरिक्त आरोप पत्र दर्ता हुने सम्भावना छ। पुलिसले बताए अनुसार यस मामिलामा पहिलो मामिला गत 25 मार्चमा देवलाली क्याम्प पुलिस थानामा दर्ता गरिएको थियो। निदा खाँ विरूद्ध 2 वटा मामिला अनि अन्य आरोपीहरू विरूद्ध 6-9 वटा मामिला दर्ता गरिएको छ। मेघालयमा लोकसेवा प्रसारकको रूपमा आकाशवाणीको 90 वर्ष पूरा भएको उपलक्ष्यमा शिलङको राज्य सम्मेलन कक्षमा हिज संगीत सन्ध्याको आयोजना गरियो। आकाशवाणी शिलङ र आकाशवाणी पूर्वोत्तर सेवाद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा मेघालयका प्रमुख कलाकारहरू र ब्याण्डहरूले प्रस्तुति दिएका थिए। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि इजरायलसित बातचीतपछि इरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ। उहाँले सम्झौतामा होर्मुज जल डमरूमध्य खोल्ने विषय पनि सामेल रहेको बताउनु भएको छ।
2: श्री ट्रम्प ने कहा कि समझौते के अंतिम पहलुओं और विवरणों पर चर्चा जारी है, शीघ्र ही इसकी घोषणा की जाएगी, लेकिन उन्होंने समझौते की समय सीमा के बारे में कोई स्पष्ट जानकारी नहीं दी। राष्ट्रपति ट्रम्प ने कहा कि समझौते के बारे में इसराइल के साथ सऊदी अरब, संयुक्त अरब अमीरात, कतर, पाकिस्तान, तुर्की, मिस्र, जॉर्डन और बहरीन से बात की गई है। ईरान के विदेश मंत्रालय के प्रवक्ता इस्माइल बाकाई ने अमरीकियों पर विरोधाभासी बयान देने का आरोप लगाया। अमरीका और ईरान के बीच 8 अप्रैल को युद्ध विराम पर सहमति बनी थी और तब से दीर्घकालिक शांति समझौते के लिए बातचीत जारी है। अमरीका द्वारा ईरान के बंदरगाहों की नाकेबंदी के कारण ईरान ने होर्मुज जल डमरू मध्य को बंद कर दिया है। समझौते को लेकर मुख्य रुकावटें ईरान के परमाणु कार्यक्रम के भविष्य और होर्मुज जल डमरू मध्य पर उसके प्रभाव तथा क्षेत्र में अमरीकी सैन्य उपस्थिति से संबंधित रही है। समाचार कक्ष से चंद्रशेखर शर्मा।
1: अमेरिकामा व्हाइट हाउस नजिक गोलाबारीको घटना भएको छ। घटनापछि सुरक्षा एजेन्सीहरूले इलाकालाई घेरेर हाई अलर्ट जारी गरेको छ। यसैबीच सर्किट सर्भिसले घटनास्थलको नजिकबाट एक संदिग्ध व्यक्तिमाथि गोली चलाएको छ। यस अवधि एक नागरिक पनि गोली लाग्दा घाइते भएका छन्। सिक्रेट सर्भिसले 17 स्ट्रीट अनि पेन्सिल्भेनिया एभेन्यू नजिक गोली चलेको खबर प्राप्त भएको बताएको छ। एजेन्सीले बताए अनुसार घटनास्थलमा उपस्थित अधिकारीहरूसित मिलेर घटनाको पुष्टि गरिँदैछ। को समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसमा उपस्थित हुनुहुन्थ्यो। एफबीआई निदेशक कास पटेलले भन्नुभयो कि कानून प्रवर्तन एजेन्सीहरूले व्हाइट हाउस परिसर नजिक भएको गोलाबारीको घटनामाथि कार्यवाही गरिरहेको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ़, पूर्वी मध्य प्रदेश, पूर्वी उत्तर प्रदेश अनि विदर्भका केही क्षेत्रहरूमा आज लू चल्ने अनुमान व्यक्त गरेको छ। बिहार, छत्तीसगढ़, झारखण्ड, ओडिशा, पंजाब, राजस्थान, तेलंगाना, पश्चिमी मध्य प्रदेश अनि पश्चिमी उत्तर प्रदेशको केही स्थानहरूमा यस्तै मौसम रहनेछ। आन्ध्र प्रदेशको तटीय भाग, गंगा नजिक रहेको पश्चिम बंगाल क्षेत्र अनि ओडिशामा दिउँसो मौसम गरम अनि उष्णतापूर्ण रहनेछ। आईपीएल क्रिकेटमा लखनऊमा खेलेको म्याचमा हिज पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। प्रतियोगितामा आज दुईवटा म्याच खेलिनेछ। मुम्बई इण्डियन्सको भिडन्त राजस्थान रोयल्ससँग मुम्बईको वानखडे स्टेडियममा अपरान्ह 3:30 शुरू हुनेछ। दोस्रो म्याच कलकत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच हुनेछ। यो म्याच कलकत्ताको इडन गार्डन्समा साँझ 7:30 शुरू हुनेछ। यो समाचार युट्युबमा @ARKarsing मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकर आज नयाँ दिल्लीको हैदराबाद हाउसमा अमेरिकाका विदेश मन्त्री मार्को रूबियोसित द्विपक्षीय बैठक गर्नुहुनेछ। सरकारले विकसित भारत जी रामजी अधिनियम 2025 अन्तर्गत व्यापक जनपरामर्शको लागि मसौदा नियम प्रकाशित गरेको छ। पश्चिम बंगालमा आयुष्मान भारत योजना यसै वर्ष जुलाईदेखि शुरू हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, इजरायलसित बातचीतपछि ईरानसित एक सम्झौतामाथि धेरै हदसम्म सहमति बनिसकेको छ अनि मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ़, पूर्वी मध्य प्रदेश, पूर्वी उत्तर प्रदेश अनि विदर्भका केही क्षेत्रहरूमा आज लू चल्ने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: यतिन्जेल सुनिरहनु भएको थियो आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषामा समाचार। यो आकाशवाणी गान्तोक हो र अब प्रस्तुत छ विविध ज्ञानवर्धक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम।

0: श्रोता, भारतका ती महान स्वतन्त्रता संग्रामी करतार सिंह सराभाबारे छोटो जानकारीसितै छोटो देशभक्ति गीत सुनाएपछि कार्यक्रमलाई फेरि हामी अघि बढ़ाउन चाहन्छौ। आजको दिन जन्मदिन परेका अन्य केही महान व्यक्तिहरूबारे छोटो छोटो जानकारी राख्दै।
1: हजुर, 1819 महारानी भिक्टोरियाको जन्म भएको हो। 1837 ग्रेट ब्रिटेन र आयरल्याण्डको महारानीको रूपमा सिंहासनमा विराजमान भएकी थिइन्। 1877 भारतको साम्राज्य घोषित गरिएको थियो। आफ्नो उदार विचारहरूको कारण नै उनी भारतीय जनमानसमा प्रसिद्ध भएकी थिइन्। मात्र 18 वर्षको उमेरमा भिक्टोरिया राजगद्दीमा आसीन भएकी थिइन्। भारतको शासन प्रबन्ध 1858 इस्ट इण्डिया कम्पनीको हातबाट लिएर ब्रिटिश राजसत्तालाई सुम्पिदिएको थियो। यसको उद्घोषणा महारानीको नामले गरिएको थियो, जसकारण उनी भारतीयहरूमा जनप्रिय भइन्। यो हुनको कारण थियो कि यस्तो विश्वास गरिन्थ्यो कि उद्घोषणाहरूमा जो उद्धार विचार व्यक्त गरिएको थियो, जो उनको निजी र उद्धार विचारहरूको प्रतिविम्ब स्वरूप थियो। महारानी भिक्टोरियाले कहिले भारत भ्रमण गरिनन् र भारतीय प्रशासनको सञ्चालन संवैधानिक शासनको रूपले गर्दै नीतिहरूको अनुमोदन गरे, जसको सिफारिश उनको उत्तरदायी मन्त्रीहरूले गरे। महारानी भिक्टोरियालाई भारतको साम्राज्य नियुक्त गरिएको खुशीमा दुई स्थानहरूमा भिक्टोरिया मेमोरियल हरदोई तथा कोलकातामा भिक्टोरिया मेमोरियल कोलकाता भवनको निर्माण गरिएको हो। सुल्तानपुरमा महारानी भिक्टोरियाको सम्झनामा उनको पहिलो जयन्तीमा सुन्दरलाल मेमोरियल हलको निर्माण गरिएको थियो, जो वर्तमान समयमा यसलाई भिक्टोरिया मन्जिलको नामले जानिन्छ। 22 जनवरी 1901 जब उनको मृत्यु भएको थियो, तब सारा भारतमा शोक मनाइएको थियो। तर आज महारानी

0: विक्टोरियाको जन्मदिन हो। आजको दिनलाई विश्वका कतिपय राष्ट्रमण्डल देशहरूले कमनवेल्थ डे अर्थात राष्ट्रमण्डल दिवसको रूपमा पालन गर्दछ भने यसमध्ये एक भारत पनि हो जसले महारानी विक्टोरियाको जन्मदिनलाई कमनवेल्थ डे अर्थात राष्ट्रमण्डल दिवसको रूपमा पनि पालन गर्दछ। यसरी नै जन्मको कुरा गर्दा 1952 तिरुवल्ला केरलमा जन्मेका हुन् रञ्जन मथाई। उनी भारतको पूर्व भारतीय विदेश सचिव हुन्। सन् 1974 ब्याचको भारतीय विदेश सेवाको अधिकारी रञ्जन मथाईको कार्यकाल 1 अगस्त 2011 1 अगस्त 2013 रहेको थियो। जन्मकै कुरा गर्दा 1954 बछेन्द्री पालको जन्म उत्तरकाशी उत्तराखण्डमा भएको हो। उनी विश्वको सबैभन्दा अग्लो सगरमाथा माउन्ट एभरेस्टमा चढ्ने प्रथम भारतीय महिला हुन्। पहाड़हरूको रानी बछेन्द्री पाल पर्वत शिखर एभरेस्टको उचाइलाई छुने विश्वको पाँचौं महिला पर्वतारोही हुन् भने भारतको पहिलो महिला हुन्। यो कार्य उनले 1984 23 मईको दिन 1:07 दिउँसो गरेकी थिइन्। बछेन्द्री पाल भारतको एक इस्पात कम्पनी टाटा स्टीलमा कार्यरत छिन् जहाँ उनी चुनिएका मानिसहरूलाई रोमाञ्चक अभियानहरूको प्रशिक्षण दिँदछिन्। उनलाई पर्वतारोहणको पहिलो मौका 12 वर्षको उमेरमा प्राप्त भएको थियो जब उनले स्कूलको सहपाठीहरूको साथ 400 मीटरको चढ़ाई चढ़ेकी थिइन्। तर यो चढ़ाई योजनाबद्ध रूपमा गरिएको थिएन। यस समय उनीहरू स्कूलको पिकनिक गएका थिए। चढ़ाई चढ़दै गए तर साँझ परिसकेको थियो। जब उत्रने सोच आयो र उँधो हेर्दाखेरि ओर्लन असम्भव थियो र रातभर बस्नको निम्ति उनीहरूकोमा केही बन्दोबस्त पनि थिएन। बिना खाना र टेन्ट उनीहरूले खुला आकाशको मुनि रात बिताएका थिए। मेधावी र प्रतिभाशाली भए पश्चात पनि उनलाई कुनै राम्रो रोजगार प्राप्त भएको थिएन। जो प्राप्त भयो त्यो सब अस्थायी जुनियर स्तरको थियो र वेतन पनि धेरै कम थियो। यसैले बछेन्द्री निराश भइन् र नौकरी गर्नको बजाय नेहरू इन्स्टिच्युट अफ माउन्टेनियरिङ कोर्सको निम्ति आवेदन गरिन्। यसपछि बछेन्द्रीको जीवनमा नयाँ बाटो खुल्यो। 1982 एडवान्स क्याम्पको रूपमा उनले गंगोत्री जो 6672 मीटर छ र रुद्रगढ़ जो 5819 मीटरको उचाइको चढ़ाई पूरा गरेकी थिइन्। यस क्याम्पमा बछेन्द्रीलाई ब्रिगेडियर ज्ञान सिंहले इन्स्ट्रक्टरको रूपमा पहिलो नौकरी दिएका थिए। उनले एभरेस्ट माई जर्नी टू द टप शीर्षकको किताब पनि लेखेकी छिन्।
1: जन्मकै कुरालाई अघि बढ़ाउँदा अझ थप जानकारी राख्न चाहन्छौ श्रोता कि तपाईँलाई कहिलेकाहीँ आफ्नो नाम मन नपरेको जस्तो हुन्छ वा त भनौ मन परेको भए पनि कहिलेकाहीँ कि आफ्नो नाम परिवर्तन गरौं गर्नु लाग्दैन। त्यसो त हामी प्रत्येकको 2-3 नाम हुने गर्छ। जस्तै सानो हुँदा मायाले राखिदिएको नाम, स्कूल पढ्दाको नाम, साथीहरूले दिएको नाम, गुरूबाले दिएको नाम र स्कूल सर्टिफिकेट, बर्थ सर्टिफिकेट आदिमा भएको आधिकारिक नाम। तर आज हामी कुरा गर्दैछौ यस्तो एक व्यक्तिको जसले आफ्नो आधिकारिक नाम नै सयौं पल्ट परिवर्तन गरेका थिए। ती व्यक्ति हुन् पाश्चात्य संगीतका एक होनहार गायक, गीतकार, कवि, चित्रकार, संगीत संयोजक र एक सफल साहित्यकार बब डायलन, जसलाई साहित्यको नोबेल पुरस्कारद्वारा सम्मानित गरिएको हो। र यसरी गीत लेखेर पनि नोबेल पुरस्कार पाइँदो रहेछ भन्ने कुराको उदाहरण बन्न पुगे बब डायलन।
0: हजुर, बब डायलनको जन्म आजकै दिन अर्थात 24 मई 1941 अमेरिकाको मिनेसोटा प्रान्त अन्तर्गत डुलुम भन्ने शहरमा भएको हो। उनको जन्मको नाम रबर्ट एलेन जिमरम्यान थियो। पछि गएर उनको हिब्रू नाम राखियो स्मफताई जिसलबेन अब्राहिम। उनका माता पिता रूसबाट अमेरिका सरुवा भएका थिए। आफ्नो आत्मकथा क्रोनिकल्स भोल्युम 1 उनले लेखेका छन् उनलाई आफ्नो नाम उति मन परेको थिएन। सधैँ एक कलाकारको रूपमा उनी जुन जुन नयाँ ठाउँमा जान्थे नयाँ नयाँ नामबाट आफूलाई परिचित गराउन उनलाई मन पर्थ्यो। कहिले उनी एलिस्टनगन, कहिले ब्लाइन्ड बॉय ग्रन्ट, कतै बब ल्यान्डी, कतै बब विल्बरी, कहिले लक्की विल्बरी, कहिले ज्याक फ्रस्ट र कहिले सर्गेई पेट्रोप हुँदै अन्तमा आफ्नो प्रिय व्यक्तित्व लेखक कवि डायलन थोमसको नामबाट डायलन सापटी लिएर आफ्नो आधिकारिक नाम रोबर्ट डायलन राखी आफ्नो कन्ट्राक्टहरू एग्रीमेन्टहरूमा हस्ताक्षर गरे भने पछि गएर एक प्रसिद्ध पाश्चात्य संगीतकार गायक बबी वो मेक नामबाट बब सापटी लिएर उनले आफ्नो पुनर्निर्माण गरी नाम बब डायलन राखेका हुन्। उनले अमेरिकी लोक संगीतलाई एक नयाँ रूप दिएको हुँदा उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
1: आज बब डायलनको जन्मदिन र जन्मदिनको शुभकामना व्यक्त गर्दै एउटा गीत हामी बब डायलनको आवाजमा सुनाउन चाहन्छौ।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट र अब कुरा गरौं आजको दिन पर्ने पुण्यतिथि बारे।
1: हजुर, 1543 आजकै दिन मृत्यु भएको थियो प्रसिद्ध युरोपीय खगोलशास्त्री व गणितज्ञ निकोलस कोपरनिकसको। उनलाई आधुनिक खगोल विज्ञानका संस्थापक मानिन्छ। कोपरनिकसले नै सर्वप्रथम पृथ्वी अन्तरिक्षको केन्द्रमा छैन भन्ने क्रान्तिकारी सूत्र दिएका थिए। उनले सबै ग्रहहरू सूर्यको वरिपरि घुम्दछ भन्ने सिद्धान्त पनि दिएका हुन्। उनले हेलियोसेन्ट्रिक सिद्धान्त प्रतिपादित गरे, जसले ब्रह्माण्डको केन्द्रमा सूर्य भएको कुरालाई सिद्ध गर्यो र सबै ग्रहहरू सूर्यको वरिपरि घुम्दछ भन्ने कुरालाई पनि साबित गरेको हो। 1879 अमेरिकी दासत्व विरोधी आन्दोलनका नेता विलियम लायड ग्यारिसनको मृत्यु भएको थियो। उनी सम्पादकको रूपमा पनि प्रसिद्ध छन्। ग्यारिसनले सानै उमेरदेखि हेरल्डमा लेख्न शुरू गरेका थिए। मृत्युकै कुरा गर्दा 1990 भारतीय राजनीतिज्ञ र शिक्षाशास्त्री केएस हेगडेको मृत्यु भएको थियो। उनी भारतीय लोकसभाको अध्यक्ष न्यायाधीश पनि रहेका थिए। 1905 ब्रह्म समाजको प्रसिद्ध नेता प्रताप चन्द्र मजुमदारको मृत्यु भएको थियो। उनी रचनाकार पनि थिए, जसले कैयौं ग्रन्थहरूको रचना पनि गरेका छन्। 1999 मेरठ उत्तर प्रदेशमा भारतको महान कुस्ती प्रशिक्षक एवं पहलवान विजय पालको मृत्यु भएको थियो। उनलाई विशेष गुरू हनुमानले चिनिन्छ। उनले विश्वमा भारतीय कुस्तीलाई महत्वपूर्ण स्थान दिएका छन्। उनलाई कुस्तीको क्षेत्रमा विशेष उपलब्धिहरूको कारण 1988 द्रोणाचार्य पुरस्कार र 1983 पद्मश्रीले सम्मान जनाएको थियो। आजकै दिन उनको एउटा कार दुर्घटनामा परेर हरिद्वारमा असामयिक मृत्यु भएको थियो।
0: उसै गरी 2010 आजकै दिन भारतीय फिल्मी नायक तपन च्याटर्जीको पनि निधन भएको थियो भने 2007 आजकै दिन हिन्दी फिल्मी जगतका एक महान गीतकार एवं कवि मजरू सुल्तानपुरीको पनि मृत्यु भएको थियो।
1: हजुर, तेरे मेरे मिलन की रेना, जाइए आप कहाँ जाएंगे, हमें तुमसे प्यार कितना, गुम है किसी के प्यार में, रात अकेली है एक लड़की भीगी भागी सी, ओ मेरी दिल की चैन जस्ता सदाबहार गीतहरूको गीतकार प्रसिद्ध शायर मजरू सुल्तानपुरीले आजकै दिन हामीसँग विदा लिएका थिए। मजरू सुल्तानपुरीले आफ्नो 4 दशक भन्दा बेसीको सिने करियरमा लगभग 300 फिल्महरूको निम्ति 4000 भन्दा धेरै गीतहरूको रचना गरे। आफूद्वारा रचित गीतहरूद्वारा श्रोताहरूलाई भावविभोर गराउने मजरूको पूरा नाम असरर उल खान थियो। उनले लेखेका गीतहरूमा जिन्दगीका नछुएका पाटाहरूसँग परिचय गराउने क्षमता थियो। मजरूहको कलमबाट निस्किएको मसीले यस्तो इतिहास लेख्यो कि चारैतर्फ गुणगान फैलियो। उर्दू शायरीलाई मात्र प्रेम परिभाषाबाट निकालेर सुन्दर र अन्य रंगहरूसँग पनि जोड़िदिए। जीवनमा उतार चढ़ाव त आउँछ नै, यस्तै आफ्नो वामपन्थी विचारधाराहरूको कारण मजरू सुल्तानपुरीलाई कैयौंपल्ट कठिनाईहरूको पनि सामना गर्न परेको थियो। कम्युनिष्ट विचारधाराहरूको कारण जेल पनि जान परेको थियो। धेरै सम्मानहरूसँगै 1993 फिल्म जगतको सर्वोच्च सम्मान दादासाई फाल्के पुरस्कारले सम्मान गरिसकेको छ। त श्रोता, आजको दिन सबै श्रोताहरूलाई भावविभोर गराएर विदा लिएका थिए मजरू सुल्तानपुरीले। त श्रोता, सम्पूर्ण पुण्य आत्माहरूलाई नमन गर्दै सुनाउन चाहन्छौ मजरू सुल्तानपुरीकै शब्दमा एसडी वर्मनको संगीत र किशोर कुमारको आवाजमा सजिएको युगीत।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताको कुरा गरौं। आज पालन गरिने वर्ल्ड सिजोफ्रेनिया अवेरनेस डे बारे हजुर, प्रत्येक वर्ष 24 मईको दिन अर्थात आजको दिन वर्ल्ड सिजोफ्रेनिया अवेरनेस डे अर्थात सिजोफ्रेनियाबाट जागरूकताको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। सिजोफ्रेनिया के हो भने श्रोता, यो एउटा मानसिक रोग हो जसको केही लक्षणहरू

0: यस प्रकार रहेको छ। एक नम्बर मतिभ्रम अर्थात एल्युसिनेशन, यस रोगले ग्रस्त मानिसले नभएको नभएको आवाज सुन्ने, नभएको चीजहरू देख्ने, अनुभव गर्ने जस्तो भ्रम हुने गर्छ। दुई नम्बर डिल्युजन अर्थात भ्रम या त भनौं भ्रान्ति हुनु। यस्ता रोगीहरू गलत धारणाका शिकार हुन्छन्, शंकालु स्वभावका हुन्छन्। जस्तै यस्ता रोगीहरूले आफूलाई कसैबाट खतरा रहेको या त भनौं कसैले उसको पछि गरिरहेको आदि जस्तो गलत धारणा र शंका उसको दिमागमा आउने गर्छ। तीन नम्बर एबनर्मल बिहेवियर अर्थात असामान्य वर्ताव, जस्तै बिना कुनै उद्देश्यले यताउता हिँडिरहने, आफैमा हाँसिरहने, आफू एक्लै गीत गाइरहने, आफ्नो व्यक्तिगत सरसफाईमा त्यति विघ्न ध्यान नदिने। चार नम्बरमा स्पष्ट बोल्न नसक्ने, बोल्दा लडखडाउने अनि अचाहिँदो कुराहरू गरिरहने। यस्ता रोगीहरूमा कुनै पनि प्रकारको भाव या त भनौं इमोशनको कमी हुन्छ, चाहे खुशी हुँदा होस् या त फेरि दुःख पर्दा। यिनीहरूले कुनै पनि प्रकारको भाव अर्थात इमोशन प्रकट गर्न सक्दैनन्। अवसादग्रस्त अर्थात डिप्रेशन पनि यस रोगको एउटा लक्षण हो। युवाहरूमा यस रोगका केही लक्षणहरू यस्ता हुन्छन्: घर परिवार साथीभाइहरूदेखि टाढिएर बस्ने, एक्लै समय बिताइरहने, स्कूलको पढ़ाई लेखाईमा पछाडिँदै जाने, निन्द्रा नलाग्ने, चिड़चिड़ापन, अवसादग्रस्त रहने अनि ऊर्जाको कमी हुने। यस रोगको समयमा नै उपचार गरिएन भने श्रोता समयसँगै यसका लक्षणहरू पनि गम्भीर गम्भीर हुँदै जान्छ र लक्षणहरूमा समयसँगै अनेकौं परिवर्तनहरू पनि आउन सक्छ। पुरूषहरूमा यस रोगका लक्षणहरू 20 वर्षको आयुको प्रारम्भदेखि मध्यसम्ममा देखिन थालिन्छ भने महिलाहरूमा 20 आयुको अन्त्यतिर अर्थात 26 वर्षदेखि 29 वर्षको आयुमा प्राय देखिन्छ। नानीहरूमा यस रोगको लक्षणहरूको थाहा लगाउन सकिँदैन भने त्यही 45 वर्ष उमेर पार गरिसकेका व्यक्तिहरूमा पनि यो रोग विरलै लागेको थाहा लाग्छ। विश्व स्वास्थ्य संगठनद्वारा जारी एक आँकड़ा अनुसार विश्वभरिमा लगभग 2,30,00,000 भन्दा बेसी मानिसहरूमा सिजोफ्रेनिया रोगले प्रभाव पारेको छ। यस रोगको लक्षण पुरूषहरूमा छिटो देखिने हुनाले पुरूषहरू यस रोगबाट बेसी ग्रस्त छन्। विश्वभरिमा लगभग 1,20,00,000 पुरूषहरू यस रोगबाट प्रभावित छन् भने महिलाहरूको संख्या लगभग 90,00,000 रहेको छ। र सिजोफ्रेनिया रोगले ग्रस्त व्यक्तिहरूमा लाग्ने विभिन्न रोगहरू जस्तै हृदय सम्बन्धी रोग तथा अन्य संक्रामक रोगहरूको कारण असमयमा नै मृत्यु पनि हुने गरेको छ। सिजोफ्रेनिया रोग कसरी लाग्ने गर्छ भन्ने कुराको सठिक कारण शोधकर्ताहरूले अहिलेसम्म थाहा पाउन सकेका छैनन्। यद्यपि भनिएको छ यो रोग जीनहरूमा हुने गडबड़ी र परिस्थिति जनित कारण, जस्तै यदि कोही व्यक्ति नशालु पदार्थको सेवन गर्थ्यो या त भनौं गरिरहेको छ, अन्य कारण जसले मानिसको मानसिकतालाई नकारात्मक प्रभाव पुर्याएको छ भने यो रोग लाग्ने सम्भावना बढ़ी हुन्छ। तर श्रोता, यो सिजोफ्रेनिया रोग कुनै ठिक नहुने रोग भने होइन। यो रोगको उपचार सम्भव छ। उचित औषधि र सामाजिक हेरचाह या त भनौं परिवार र समाजको सहयोगले रोगीलाई निको पार्न सकिन्छ। र विश्व स्वास्थ्य संगठनले सिजोफ्रेनिया रोगीहरूको हुने मानव अधिकार हननको कुरालाई पनि उल्लेख गरेको छ। यस्ता रोगीहरूको मानसिक स्वास्थ्य केन्द्र अर्थात मेन्टल हस्पिटलका साथै समाजमा यिनीहरूको अधिकारहरूको हनन हुने गरेको छ, जहाँ समाजले रोग जाति भए पनि पागल भनेर बोलाउने डरले यस्ता व्यक्तिहरूप्रति भेदभाव बढ़ेर जान्छ, जसले गर्दा यी रोगी व्यक्तिहरू उचित स्वास्थ्य सेवा, शिक्षा, रोजगार आदिबाट वञ्चित हुन जान्छन्। आज पालन गरिने यो दिवस अर्थात वर्ल्ड सिजोफ्रेनिया अवेरनेस डे अर्थात सिजोफ्रेनिया रोगबारे जागरूकताको विश्व दिवसको मुख्य उद्देश्य नै सिजोफ्रेनिया रोगको बारेमा जानकारी प्रदान गराई रोगीहरूको समयमा उपचार र समाजमा उनीहरूप्रति हुने भेदभावलाई समाप्त गरेर उनीहरूलाई जीवन जिउन समान अवसर प्रदान गरिनुपर्ने सन्देश दिने गरेको छ। यसै गरी श्रोता, आजको दिनलाई अन्तर्राष्ट्रिय मार्कोर दिवसको रूपमा पनि पालन गरिन्छ। यो दिवस विश्वभरि पाइने दुर्लभ तथा संकटग्रस्त वन्य जन्तु मार्कोरको संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले पालन गर्न थालिएको हो। संयुक्त राष्ट्रसंघले वर्ष 2024 यस दिवसलाई मनाउन भनेर औपचारिक मान्यता प्रदान गरेको हो। मार्कोर विशेष गरेर मध्य तथा दक्षिण एसियाका पहाड़ी क्षेत्रतिर पाइने एक प्रकारको दुर्लभ जंगली बाख्रा प्रजाति हो। मार्कोरको वैज्ञानिक नाम क्याप्रा फाल्कोनेरी हो। यसको विशेष पहिचान भनेको घुंगुरिएको ठूलो सिंह र बलियो शरीर हो। यो मुख्यतः पाकिस्तान, अफगानिस्तान, भारत, कजाकिस्तान र उज्बेकिस्तानका हिमाली तथा पहाड़ी भेगतिर पाइन्छ। मार्कोर शब्द फारसी भाषाबाट आएको हो, जसको अर्थ सर्प खाने भन्ने बुझिन्छ। स्थानीय जनविश्वास अनुसार यस जनावरले सर्पलाई मार्ने गर्दछ, यद्यपि वैज्ञानिक तथ्याङ्क भने प्राप्त भएको छैन। मार्कोरले प्राकृतिक पर्यावरणको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ। यसले वनस्पतिको वृद्धि नियन्त्रण गर्न सहयोग पुर्याउँछ र हिमाली पारिस्थितिकी प्रणालीलाई सन्तुलन राख्न पनि मदद गर्छ। साथै यो धेरै वन्यजन्तुहरूको खाद्य श्रृंखलासँग पनि सम्बन्धित छ। तर पछिल्ला वर्षहरूमा अवैध शिकार, वन विनाश, जलवायु परिवर्तन तथा मानव गतिविधिका कारण मार्कोरको संख्या घट्दै गएको छ। यसको सिंह र छालाको अवैध व्यापारको कारण पनि यो संकटग्रस्त भएको हो। यसैले विभिन्न देशहरूले यसको संरक्षणको लागि राष्ट्रिय निकुञ्जहरू स्थापना गरेको छ। कड़ा कानून व्यवस्था तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। अन्तर्राष्ट्रिय मार्कोर दिवसले वन्यजन्तु संरक्षणको महत्वलाई विश्व सामु प्रस्तुत गरेको छ र यस दिवसले जैविक विविधता जोगाउन सबैको साझा प्रयास आवश्यक रहेको पनि सन्देश दिन्छ। विद्यालय, समुदाय तथा जनसंचार माध्यम मार्फत मानिसहरूलाई वन्यजन्तु संरक्षणप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। मार्कोर केवल एउटा जनावर मात्र होइन श्रोता, प्राकृतिक सम्पदा र पर्यावरणीय सन्तुलनको प्रतीक पनि हो। यसको संरक्षण गर्नु भनेको प्रकृति र भविष्यको संरक्षण गर्नु हो। यसै उद्देश्यको लागि आजको दिन यो अन्तर्राष्ट्रिय मार्कोर दिवसको रूपमा पनि पालन गरिन्छ।
1: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रम प्रणाम सिक्किमबाट विदा लिने समय भइसकेको छ। भोलि फेरि यस्तै अन्य जानकारीहरू लिएर उपस्थित हुनेछौ।
0: लौ त आजलाई भने हामी दुई कार्यक्रमबाट विदा चाहन्छौ।
1: नमस्कार।

सुनिरहनु भएको थियो विविध ज्ञानवर्धक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, समय यस बेला बिहानीको 8 बज्न लागिरहेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्र अनि पूर्वोत्तर केन्द्र सिलङबाट क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

14,400 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। प्रिय श्रोता, समय स्टुडियोको घडी अनुसार यस बेला बिहानीको 8:40 भइसकेको छ र अहिले यहाँहरू समक्ष हामी उपस्थित भएका छौं केही आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला लिएर। कार्यक्रममा श्रोताहरूलाई न्यानो स्वागत जनाउँदै आज कार्यक्रम गीतिमालामा सुनाउन लागिरहेका छौं कलाकार पेमा लामा अनि प्रभा अधिकारीको आवाजमा सजिएका केही मीठा मीठा आधुनिक नेपाली गीतहरू। हजुर श्रोता, आउनुहोस् यस कार्यक्रमको थालनी गरौं कलाकार प्रभा अधिकारीको आवाजमा सजिएको यस सुमधुर गीतबाट।

हजुर श्रोता, मानिसको जीवन भन्ने यस्तै हो। कहिले हाँसो त कहिले रोदन, कहिले मिलन त कहिले बिछोड, कहिले साउने झरीको भेल झै। तरै पनि हाम्रो जीवन भने

निरन्तर अघि बढ़िरहन्छ। यस्तै जीवनमा आफन्तजन तथा प्रियजनको उपस्थितिले नै नयाँ उत्साह र हरियाली छाउने गर्दछ। प्रेमको त्यो मिठो आवाजले मन त्यसै त्यसै रमाउने गर्दछ। यस्तै रमाइला रमाइला नेपाली गीतहरूको संगालो श्रोताहरूलाई हामीले सुनाइरहेका छौं कार्यक्रम गीतिमालामा। र आउनु श्रोता, अब स्वीकार्नुहोस् अर्को मिठो गीत, गायक कलाकार पेमा लामाको आवाज।

सुन्दै हुनुहुन्थ्यो कलाकार प्रभा अधिकारीको आवाजमा सजिएको एउटा मिठो गीत। यस्तै सुमधुर गीतहरू श्रोताहरूलाई सुनाउने क्रममा आजलाई भने हामी कार्यक्रम गीतिमालाको अन्त्यतिर आइसकेका छौं। त्यसैले श्रोता अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति गायक कलाकार पेमा लामाको आवाज।

सुनिरहनु भएको थियो कार्यक्रम गीतिमालामा केही आधुनिक नेपाली गीतहरू कलाकार पेमा लामा अनि प्रभा अधिकारीको आवाजमा। हवस् श्रोता, आजलाई भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्न लागिरहेका छौं आजको मुख्य समाचार। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू 26 मईदेखि सिक्किमको 3 दिने भ्रमण शुरू गर्दै हुनुहुन्छ। अधिकारीहरूका अनुसार राष्ट्रपति 26 मई दिउँसो गान्तोकको लिभिङ आर्मी हेलिप्याडमा आइपुग्नु हुनेछ। सिक्किम सरकारले गृह विभाग मार्फत एफआईआर दर्ता गर्दै सिक्किम र दार्जीलिङ विलयको दावी गर्ने नक्कली पत्रको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई झूठो रूपमा श्रेय दिइएको जाली र बनावटी कागजातको सृजना र प्रसारमा संलग्न अज्ञात व्यक्तिहरू विरूद्ध तत्काल कानूनी र साइबर कार्यवाहीको माग गरेको छ। उत्तर सिक्किमको मंगनकी नक्सोमित लेप्चाले 21 मईमा भारत तिब्बत सीमा पुलिस आईटीबीपी महिला सगरमाथा अभियानको सदस्यको रूपमा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी छन्। मंगन जिल्लाका पुलिस अधीक्षक एलबी छेत्रीले रणनीतिक चुङथाङ लाचेन मार्ग स्थित तारामचुमा सड़क पुनर्स्थापना स्थलको भ्रमण गरी विद्यमान जमीनको अवस्था र पुनर्स्थापना कार्यको प्रगतिको मूल्यांकन गर्नुभयो। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छोङ ग्याछो भुटियाले पाकिम जिल्लाको सिप्सु स्वास्थ्य चौकीको विभागीय निरीक्षण र पर्यवेक्षण भ्रमण गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो आजको मुख्य समाचार जो पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। प्रिय श्रोता, यहाँहरू समक्ष अहिले हामी उपस्थित भएका छौं केही पुराना हिन्दी फिल्मी गीतहरू लिएर कार्यक्रम चित्राञ्जलीमा। कार्यक्रममा श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदछौ र प्रस्तुत गर्दछौ यस कार्यक्रमको पहिलो कोसेली। चलचित्र खिल्लारीबाट गायक कलाकार अभिजित अनि अलका याग्निकको आवाजमा।

श्रोता, एउटा राम्रो सम्बन्ध त्यसबेला नै बन्दछ जब कोही तपाईँको अतीतलाई स्वीकार्दछ, तपाईँको वर्तमानलाई समर्थन गर्दछ अनि तपाईँको भविष्यलाई प्रोत्साहित गर्दछ। यसैका साथमा श्रोता, अब स्वीकार्नुहोस् अघिल्लो प्रस्तुति। चलचित्र दिलका रिश्ताबाट गायक कलाकार अलका याग्निक अनि कुमार सानुको युगल आवाजमा।

श्रोताहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ केही पुराना हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्राञ्जलीमा। यसका साथै यहाँहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। भर्खरै सुन्नुहुँदै थियो गायक कलाकार सोनु निगम अनि अलका याग्निकको आवाजमा सजिएको एउटा सुमधुर गीत चलचित्र कभी खुशी कभी गमबाट। यस्तै गीतहरूको श्रृंखलालाई अघि बढ़ाउने क्रममा यहाँहरू समक्ष अब फेरि अर्को गीत प्रस्तुत गर्दछौ चलचित्र ओम शान्ति ओमबाट गायक कलाकार सोनु निगम अनि श्रेया घोषालको आवाजमा।

सुन्दै हुनुहुन्थ्यो कार्यक्रम चित्रांजलिको अन्तिम प्रस्तुति चलचित्र कल हो न होबाट गायक कलाकार साधना सरगम, उदित नारायण, सुजाता अनि शंकर महादेवनको आवाजमा। हवस् श्रोता, आजलाई भने कार्यक्रम चित्रांजलि यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब यहाँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम बाल जगत। जसअन्तर्गत श्रोताहरूले सुन्नुहुनेछ बाल सहभागी सुमिरा छेत्रीसँग लिएको अन्तवार्ता अनि विश्व फुटबल दिवसको उपलक्ष्यमा हाम्रो बन्धन हाम्रो शक्ति विषयमाथि एक वार्ता राधिका शर्माबाट।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनु भएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाई बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाई बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

0: प्यारा प्यारा भाई बहिनी हो सदा झैं आज पनि कार्यक्रम बाल जगतमा लिएर आएका छौं तपाईहरुकै साथीका कुराकानी अनि विश्व फुटबल दिवससँग सम्बन्धित छोटा मिठा कुराहरु हाम्रो बन्धन हाम्रो शक्ति त प्रथममा सुन्नुहोस् तपाईकै साथीका कुराकानीलाई प्यारा भाइ बहिनी हो कार्यक्रम बाल जगतमा तपाईहरुलाई सुनाउनेछौ नयाँ नयाँ साथीहरुका कुराहरुलाई र आज यसै सिलसिलामा लिएर आएका छौ सुमिरा बहिनीलाई हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा र सुमिरा बहिनी कहाँबाट आउनुभयो अनि कस्ता कुराहरु हामीलाई सुनाउनुहुन्छ सुनौ है त सुमिरा बहिनी तपाईलाई कार्यक्रममा स्वागत छ
1: धन्यवाद
0: अनि तपाईँ कहाँबाट पो आउनुभयो
1: म अप्पर लुइङबाट आएकी हुँ
0: अप्पर लुइङबाट आउनुभयो र तपाईँको घर नै त्यही हो
1: हजुर
0: अप्पर लुइङ चाहिँ तपाईँको को बस्नुहुन्छ हौ घरमा चाहिँ
1: घरमा म आमा बाबा अन्त बहिनी
0: बहिनी हुनुहुन्छ कत्रो हुनुहुन्छ बहिनी
1: बहिनी क्लास टूमा पढ्दैछ अहिले
0: तपाईँ कुन क्लासमा
1: म क्लास सेभेन
0: तपाईँ सेभेनमा बहिनी क्लास टूमा भनेपछि दिदी बहिनी कतिको मिल्नुहुन्छ हौ घरमा
1: हामी मिल्छौँ
0: बहिनीले यसो खाता किताबहरू गोरकार गरिदिनु हुँदैन
1: अलिअलि गर्छ
0: अलिअलि त्यति बेला चाहिँ रिस उठ्दैन
1: रिस उठे पनि बहिनी हो अब के गर्नु
0: रिस उठे पनि बहिनी हो है
1: हजुर
0: अन्त अलि अहिले नबुझ्ने हुँदाखेरि मात्रै हो नि त बहिनीले गर्ने भनेको अलिक बुझ्ने भएपछि त फेरि दिदीको साथी हो नि त बहिनी हो बुझ्ने भएपछि त बहिनी त एकदम राम्रो भइहाल्छ नि त अनि बहिनी चाहिँ कहाँ तपाईँसँगै स्कुल जानुहुन्छ कि
1: म लुइङ स्कुल पढ्दैछु अहिले चाहिँ
0: होइन बहिनीलाई चाहिँ
1: बहिनी
0: प्राइभेट स्कुल पढ्दैछन् अन्त तपाईँ बहिनीलाई पनि लिएरै जानुहुन्छ कि तपाईँ मात्रै जानुहुन्छ स्कुल
1: म मात्रै जान्छु
0: बहिनी चाहिँ आमा बाबासँगै जानुहुन्छ
1: हजुर
0: ए अन्त घरमा चाहिँ तपाईँ कस्ता कुराहरू सिक्नुहुँदैछ हौ आमा बाबाबाट
1: घरमा अब राम्रो कुरा
0: कस्तालाई राम्रो भन्नुहुन्छ
1: जस्तै कि अब
0: के सिक्नुहुँदैछ घरमा चाहिँ तपाईँ
1: बुढेसकालमा आमा बाबालाई कसरी स्याहार्नु
0: बुढेसकालमा आमा बाबालाई कसरी स्याहार्नु भन्ने कुरा
1: हजुर
0: अनि तपाईँले कसरी स्याहार्नु रहेछ त कसको देखेर जान्नुहुँदैछ सिक्नुहुँदैछ
1: मेरो छिमेकी दिदी हुनुहुन्छ
0: हजुर
1: दिदीले चाहिँ अब आमा बाबालाई स्याहारेको देख्दाखेरि चाहिँ म पनि ठुलो भएर अब त्यस्तै गर्छु जस्तो हुन्छ
0: कति राम्रो कुरा हो कति राम्रो कुरा सिक्नु भएको त हौ तपाईँले को दिदी हुनुहुन्छ छेउमा बुढाबुढी आमा बाबा भएको दिदी हुनुहुन्छ
1: हजुर
0: अन्त के गर्नु हुँदो रहेछ दिदीले चाहिँ
1: दिदीले जस्तो कि आमा बाबालाई अहिले बुढेसकालमा स्याहार्नु हुँदैछ बाबा चाहिँ उहाँको आर्मी हुनुहुन्थ्यो अहिले रिटायरमेन्ट आउनु भएको छ र उहाँलाई चाहिँ अब हुन्छ नि घर घरकै कामहरूतिर
0: सघाउनुहुन्छ है हो त अन्त अहिले आमा बाबाले स्याहारेपछि हामीले पनि पछि गएर कसलाई स्याहार्नु पर्यो
1: आमा बाबालाई
0: स्याहार्नु पर्यो अन्त त्यसको लागि त हामीले हेरिरहँदाखेरि यसरी गालाहरू मुसार्दाखेरि माया हुन्छ र
1: हुन्छ नि
0: हुन्छ
1: हजुर
0: त्यसरी गरेको मायाले पुग्छ अन्त
1: पुग्दैन
0: के गर्नुपर्ने हुन्छ हामीले
1: हामीले पनि त स्याहार्नुपर्छ
0: स्याहार्दाखेरि चाहिँ के गर्नुपर्छ
1: खानाहरू पकाएर दिन्छु
0: खानाहरू पकाएर दिनुपर्छ तपाईँ सिक्नुहुँदैछ त खाना पकाउन
1: हजुर मलाई आउँछ
0: आउँछ के पकाउनु
1: गुन्द्रुक
0: अनि
1: रोटीहरू पकाउनु नआउने भनेको चाहिँ मासु मात्रै हो
0: पकाउनु आउँदैन मासु चाहिँ रोटी गुन्द्रुकहरू त तपाईँले पकाउनु हुँदो रहेछ अनि अरू चाहिँ के सिक्नुहुन्छ हौ वरिपरि चाहिँ कस्तो राख्नुपर्छ हौ घरको वरिपरि
1: घरहरू सफा राख्नुपर्छ फुल रोप्दा अलिक इन्भाइरोमेन्टहरू नेचरहरू मेरो आमा चाहिँ नेचर लभर हुनुहुन्छ कि आमाबाटै सिक्छु फुलहरू रोप्नु कसरी चाहिँ गार्डनिङहरू गर्नु भनेर
0: कति राम्रो कुरा घर वरिपरि सिनिक सफा चटक्क राखेको छ भने आफूलाई पनि बस्न शान्ति लाग्छ है अनि हाम्रो स्वास्थ्य पनि के हुन्छ
1: हेल्दी
0: राम्रो हुन्छ अनि वातावरण पनि
1: राम्रो हुन्छ
0: सुन्दर देखिन्छ कति राम्रा कुरा भन्नुभयो तपाईँले त अनि त्यहाँदेखि तपाईँ स्कुल जाँदाखेरि चाहिँ हिँडेर जानुहुन्छ कि गाडीमा जानुहुन्छ त
1: कोही कोही बेला हिँडेर कोही कोही बेला गाडीमा जान्छु
0: हिँडेर जाँदा कति टाढा छ
1: नजिकै हो स्कुल चाहिँ अलिक
0: नजिकै हो हिँड्न सक्ने ठाउँमा छ है
1: हजुर
0: अनि लुइङतिर त अलिक पानी पनि अलिक धेरै पर्छ होला हौ है
1: हजुर अलिअलि
0: अन्त तपाईँहरूको त्यहाँ यसो खेतीपातीहरू कस्तो हुन्छ हौ
1: खेतीपाती अस्ति चाहिँ जब असिनाहरू पर्दाखेरि चाहिँ अलिक साह्रै पर्छ
0: हजुर
1: नभए चाहिँ अलिक ठिकै हुन्छ खेतीपातीहरू
0: हजुर सब्जीहरू के फल्छ उसलाई
1: आलु धानहरू
0: है आलुहरू पनि फल्छ है अनि तपाईँलाई अब आलुहरू फल्छ सागसब्जीहरू घरमै हुन्छ होला
1: हजुर
0: अनि कस्तो लाग्छ तपाईँहरूलाई त्यस्तो फल्ने ठाउँ चाहिँ
1: अब आफूले फलाएर खाएको चाहिँ अब राम्रो हुँदो रहेछ अब आफै अर्ग्यानिक पकाएर आफ्नै हातले त्यो स्याहार सुधार गरेर चाहिँ बनाएर खाएको चाहिँ आफ्नै अर्कै खालको मिठास हुँदो रहेछ बजारको भन्दा
0: कति राम्रो त अन्त कति राम्रो किनभने आफूले गरेको मेहनतको त्यहाँनिर अरू पसिना लागेको हुन्छ नि त है मेहनत लागेको हुन्छ त्यो चाहिँ खुसी पनि लाग्छ नि त त्यो चाहिँ तपाईँले खुसी भएर ग्रहण गरेको नि त आफूले स्याहारेको आफूले फलाएको भनेर होइन त्यसले चाहिँ के राख्छ त भन्दाखेरि हाम्रो शरीरलाई हाम्रो दिमागलाई पनि के राख्छ
1: खुसी हेल्दीहरू
0: स्वस्थ राख्छ कति राम्रो कुरा हो कति राम्रो कुरा तपाईँहरूबाट त यसरी सुन्न पाइन्छ त है यस्ता राम्रा कुराहरू अनि तपाईँहरूले गाईहरू पनि पाल्नु भएको छ घरतिर बाबा आमाले
1: गाईहरू चाहिँ छैन
0: पाल्नु भएको छैन भ्याउनुहुन्न होला नि त है अनि नि तपाईँलाई अब स्कुल जाँदै गर्दाखेरि चाहिँ स्कुलमा खेलहरू पनि खेल्नुहुन्छ तपाईँ
1: हजुर खेल्छु
0: खेल्नुहुन्छ
1: ब्याडमिन्टन स्केप फुटबलहरू
0: ब्याडमिन्टन स्केप फुटबल खेल्नुहुन्छ
1: हजुर
0: तपाईँले त्यो खेलिरहँदा तपाईँलाई कस्तो लाग्छ
1: अलिक खेलिसकेपछि चाहिँ अलिक लो एनर्जी फिल हुन्छ तर खेल्दाखेरि मजा पनि आउँछ अरूसँग खेल्दाखेरि चाहिँ उनीहरूको ट्यालेन्ट सिक्नु पनि पाउँछ
0: कति राम्रो कुरा अझै है हरेक कुराबाट सिक्छौँ नि त हामी पनि त हरेक दिन सिक्छौँ किनभने हामी पनि विद्यार्थी नै हौ हामी स्कुल नगए पनि हामी विद्यार्थी नै हौ नि त सबै कुरा मान्छेले जानेको हुन्छ
1: हुँदैन
0: हुँदैन हामीले पनि केही न केही सिकिरहनु पर्ने हुन्छ दिनौदिन र यसरी चाहिँ हाम्रो सिकाइको क्रम जारी रहन्छ र तपाईँलाई नि अब कक्षा सातमा पढ्दै गर्दा मन पर्ने विषय चाहिँ के हो त सब्जेक्ट चाहिँ
1: विषय इङ्ग्लिस
0: इङ्ग्लिस इङ्ग्लिसमा के कुरा चाहिँ एकदमै मन पराएर पढ्नु भएको छ है त्यो कथा हो कि
1: त्यो कथा जस्तै हो
0: कथा जस्तै हो त्यसबाट के बुझ्नु भएको छ अलिकति यहाँ भनिदिन सक्नुहुन्छ यस्तो बुझेको छु भनेर
1: त्यो लेसनमा चाहिँ दुईजना केटा हुन्छ सिनसेनै हामी जस्तै उहाँहरू चाहिँ स्कुल जानुहुन्छ अन्त एकजनाको चाहिँ ड्याडी हुनुहुन्छ एकजनाको चाहिँ हुनुहुन्न तर त्यो साथीले देखेको हुन्छ उसको त्यो अर्को साथीको पापाले चाहिँ के गर्थ्यो बित्नुभन्दा अगाडि त्यहाँदेखि चाहिँ जब चाहिँ उहाँको त्यो जुन चाहिँ अर्को केटा थियो उहाँको ड्याडी बित्नु भएपछि चाहिँ आफ्नो साथीको पापाले चाहिँ के गर्थ्यो भनेर डल्लै बुझेको हुन्छ अन्त अब आफ्नो बाबा नहुँदाखेरि पनि कस्तो फिल हुन्छ त्योहरू भनेको छ
0: उसले सहयोग गर्थ्यो
1: हजुर
0: उसको बाबाले यस्तो गरिदिन्थ्यो है
1: हजुर
0: भनेपछि त कस्तो राम्रो कथा हो एउटा साथी भनेको चाहिँ त्यतिको बुझ्ने हुनुपर्छ नि त है उसले बाबा गुमायो र बाबाले उसको लागि के गर्न सक्नुहुन्थ्यो उसले गर्ने कोसिस गर्यो किनभने दुखी नहोस् साथी भनेर होइन
1: हजुर
0: बाबालाई मिस नगरोस् भनेर होइन
1: हजुर
0: र कति राम्रो कुराहरू तपाईँले सुनाउनु भयो अनि इङ्ग्लिस तपाईँलाई मनपर्छ र तपाईँलाई गाउँ मनपर्छ कि बजार मनपर्छ
1: गाउँ मनपर्छ
0: किन मन परेको
1: बजारहरूतिर चाहिँ अब हामीले आफूले मनपर्ने खालको अब हुन्छ नि नेचरै पाउँदैनौ अब गाउँहरूमा चाहिँ हामीले चाहिँ खेल्दा पनि हुन्छ माटोहरूसँग हुन्छ हामी त्यही माटोमै पाले पोसियो गरेर चाहिँ हामी अलिक बलियो पनि हुन्छ यहाँ बजार सहरहरूतिर चाहिँ घामहरू पनि राम्ररी पाइँदैन अन्त हामीले आफूले अब नेचरसँग जतिको त्यो हुन्छ जतिको रिलेसन हुन्छ त्यतिको चाहिँ पाउँदैन हामीले बजारमा बस्दा चाहिँ द्याट्स वाइ
0: यो पनि कत्रो ठुलो कुरा भन्नुभयो तपाईँले साह्रै ज्ञानको कुरा भन्नुभयो घाम पनि पर्याप्त पाइँदैन है भने जस्तो प्रकृति पाइँदैन माटोसँग खेल्न पाइँदैन माटोसँग खेल्दा चाहिँ के हुन्छ त हामी माटो टेकेर हुर्किरहँदा बढिरहँदा चाहिँ के हुन्छ त
1: हामीले रोगहरूसँग लड्ने शक्ति नभए अर्कै खालको शक्तिहरू पाउँछौ
0: धेरै शक्तिहरू पाइन्छ है अर्थिङ पाइन्छ होइन र तपाईँलाई यसका निम्ति पनि धेरै धेरै धन्यवाद कति ज्ञानी कुरा गर्नुभयो हामी जतिसुकै आकाशमा उडे पनि झर्ने त कहाँ हो
1: धरतीमै हो
0: धरतीमै हो हामी जतिसुकै ठुलो मान्छे भए पनि बस्ने त कहाँ हो
1: धरतीमै हो
0: धरतीमै हो धरती छैन त हामी टेक्न सक्छौ
1: सकेनौ
0: हामी उभिने ठाउँ हुन्छ
1: हुँदैन
0: हुँदैन है हाम्रो अस्तित्व नै रहन्छ रहँदैन अन्त कति ज्ञानी कुरा तपाईँले गर्नुभयो अनि घाम ताप्न पाइँदैन भन्नुभयो नि घाम किन ताप्नु जस्तो लाग्छ तपाईँलाई
1: घाममा चाहिँ अब भिटामिन डी पनि पाउँछौँ हामीले घामबाट घामले चाहिँ धेरै नै हेल्प गर्छ मान्छेहरूलाई जिउनुमा नभए हाम्रो कामहरू पनि हेर्दा यताउता हेर्दाखेरि हामीलाई लुगा सुकाउनु पनि घामै चाहिन्छ त्यो प्लान्टहरूलाई फोटोसिन्थेसिस गर्नुको पनि घामै चाहिन्छ द्याट्स वाइ
0: शक्तिको स्रोत हो नि त प्रकृतिको शक्तिको स्रोत हो घाम र घाम नभए प्रकृति सम्भव पनि छैन होइन हामी जुन हरियालीको कुरा गर्छौँ जुन पानीको कुरा गर्छौँ जुन हाम्रो जीवनको कुरा गर्छौँ घाम नभए सम्भव
1: छैन
0: नि सम्भवै छैन र त्यसले गर्दाखेरि घामको महत्व त अब हामी सानोतिनो शब्दमा बताएर सक्दैनौ पनि होइन र तपाईँलाई त यस्ता ज्ञानका निम्ति धेरै धेरै धन्यवाद तो राम्रो कुरा सुनाउनु भएको छ यसै खुसीमा एउटा कथा कविता केही याद छ होला हौ तपाईँलाई सुनौ होला हौ
1: मलाई खडायो र कछुवाको बारेमा याद छ त्यहाँ चाहिँ जब खडायोले चाहिँ अब उसले आफ्नोमा पुरै बेसी ओभर कन्फिडेन्स भएर चाहिँ उसले जित्नु सकेन अब कछुवा बेसी जति जल्दी हिँड्न नसके पनि तर पनि उसले प्रयास गर्यो आफ्नो उसले रोकेन एक ठाउँमा सक्दिन भन्न सकेन द्याट्स वाइ कछुवाले जित्यो. मोरल अफ द स्टोरी चाहिँ हामीले चाहिँ अब केही कुरामा हार मान्नु हुँदैन प्लस ओभर कन्फिडेन्स पनि भइहाल्नु हुँदैन नभए हामीले लिएको केही निर्णयमा चाहिँ हामीले चाहिँ पश्चिताउनु पनि सक्छ.
0: कति राम्रो कुरा कथा तपाईँले पूर्ण रूपमा नसुनाए पनि र एउटा कम्पिटिसन राखेको हुन्छ र त्यसमा चाहिँ अनि कछुवा बिस्तारै बिस्तारै निरन्तर नबिसा हिँडेर जित्छ र खराएको ओभर कन्फिडेन्ट भन्ने कुरा गर्नुभयो नि तपाईँले. मान्छेले म जान्दछु भन्नु अरे है म जान्दछु भन्नु अरे तर म मात्रै जान्दछु चाहिँ नभन्नु अरे है म मात्रै जान्दछु चाहिँ अहंकार हो म जान्दछु चाहिँ विश्वास हो भनिन्छ नि है र त्यो दुईटा कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ. अनि तपाईँले अब कथा छोटोमा सुनाउनु भयो है र यसरी सुनाउँदै जाँदा राम्रा कुराहरू गर्दै जाँदा तपाईँलाई के सोध्न मन लाग्यो भने नि तपाईँले पढ्दै जाँदाखेरि चाहिँ पछि चाहिँ तपाईँलाई के हुन मन लाग्छ?
1: मलाई आइएएस अफिसर
0: हुन मन लाग्छ. आइएएस अफिसरले के गर्ला त?
1: इन्डियामा चाहिँ धेरै बेसी उति क्राइमहरू हुन्छ.
0: हजुर
1: क्राइम सिक्किममा पनि बेसी क्राइमहरू हुन्छ. मलाई चाहिँ त्यो जुन चाहिँ यहाँ सिक्किम अल अराउन्ड सिक्किममा भइरहेको क्राइमहरू हुन्छ त्यो चाहिँ रोक्नु मन छ ठुलो भएर.
0: त्यो चाहिँ रोक्न मन छ है. र अब तपाईँको त्यो इच्छा त एकदमै ठुलो इच्छा ठुलो लक्ष्य राखेर तपाईँ अघि बढ्नु हुँदै रहेछ. सानै हुनुहुन्छ कक्षा सातमा तर कक्षा सातदेखिको तपाईँको दैनिक रूपमा गरेको तपाईँको मेहनतले तपाईँलाई यो सफलता दिलाउन पनि सक्छ होइन. र कछुवा हिँडे जस्तो दैनिक रूपमा मेहनत गरिरहनु पर्यो है. र त्यसका निम्ति तपाईँलाई धेरै धेरै धेरै शुभकामना दिन चाहन्छौँ. संसारलाई धेरै धनी मानी भन्दा एउटा राम्रो मान्छेको चाहिँ खाँचो हुन्छ भनिन्छ. राम्रो मान्छेले चाहिँ विश्वलाई शान्ति बनाउन तर्फ सोच्छ नि त है. र त्यो चाहिँ तपाईँ बन्न सकेको हामी सुन्न पाऊ. तपाईँलाई त्यसका निम्ति शुभकामना छ. र यसरी अघि बढ्दै जाँदा तपाईँले एउटा कविता पनि सुनाइदिनुहुन्छ होला.
1: हुन्छ म एउटा कविता सुनाउँछु. कविताको शीर्षक छ अनेकतामा एकता. त्यहाँ चाहिँ शोभाकान्ति थेगिमले लेख्नु भएको थियो कविता. म तिमी जस्तो तिमी म जस्तो फेरि झगडा किन के कस्तो आउन साथी मिलिजुली बसौ त्यो घाम जुन जस्तो नदी पर्वत त मिल्न सक्छ हामी किन के कस्तो रङ जात र धर्मले के गर्छ संसार थाम्छ कर्मले आउन साथी मिलिजुली बसौ देशको कुना कुनामा खुसीको रङ भरौ. धन्यवाद.
0: कविता त एकदमै म तपाईँले अर्थपूर्ण सुनाउनु भयो. कविता पढेर तपाईँले के बुझ्नु भएको छ होला अलिकति भनिदिनुहोस् न.
1: घाम र जुन त मिल्नु सक्छ भने हामी मानिसले किन नमिल्नु सक्ने. अन्त हामीले चाहिँ मान्छेको कहिले रङ जात र धर्मले छुट्याउनु हुँदैन. मानिस मानिसै हो. उसको पनि दुइटा आँखा छ हाम्रो पनि दुइटै आँखा छ. हामी जुन चाहिँ मानिस हौ उनीहरू पनि मानिसै हो. हामीले उनीहरूलाई छुट्याउनु हुँदैन.
0: त्यही त सबैभन्दा ठुलो धर्म भनेकै मानव धर्म भनिन्छ नि त है. मान्छे चाहिँ कस्तो प्राणी हो त? प्राणी त प्राणी नै हो. कस्तो प्राणी हो?
1: मानिसकोमा चाहिँ दिमाग हुन्छ.
0: मानिस कस्तो हो?
1: दिमाग
0: हुन्छ. दिमाग त अरूकोमा पनि हुँदो होला है. सोच्न सक्ने हुन्छ होइन.
1: मानिस चाहिँ विवेकशील प्राणी हो.
0: मानिस विवेकशील प्राणी हो अनि सामाजिक प्राणी पनि हो है. हामी के पनि हो?
1: सामाजिक प्राणी.
0: सामाजिक प्राणी पनि हो. हामीले समाजमा स्वस्थ एउटा वातावरण बनाउन सक्छौ होइन. हो कसरी बाँच्नु पर्ने त्यो तय गर्न सक्छौ. अरूलाई कसरी बुझ्नु पर्ने त्यो हामीले सोच्न सक्छौ है. आफूलाई कसरी बुझिदियोस् अरूले भन्ने चाहन्छौ हामी त्यसरी नै अरूलाई पनि बुझ्न सक्यौं भने सुन्दर एउटा समाज बन्छ हो. अनि हामीले त्यसै कारण चाहिँ मिलेर बस्न सक्नुपर्छ. र तपाईँले कविता मजाले सुनाउनु भयो राम्रो सुनाउनु भयो. अब तपाईँले जाँदा जाँदै एउटा मजाको मिठो गीत पनि सुनाउनुहुन्छ.

0: देउला थ्याङ्क यू.
1: गीत चाहिँ तपाईँले सुनिरहँ सुनिरहँ सुनिरहँ जस्तो गाउनु भयो र यस्तो राम्रो गीत गाउनु हुँदो रहेछ मलाई आउँदैन भन्नुहुन्छ हो. हरेक नानीहरूकोमा विशेष विशेष क्षमता हुन्छ, विशेष विशेष गुण हुन्छ, त्यो चाहिँ तपाईँहरूले चिन्न सक्नुहुन्न. अनि तपाईँहरूलाई चिनेर तपाईँको शिक्षिकाले यहाँसम्म ल्याइदिनु चाहिँ त्यो तपाईँहरूको गुणलाई चिनेर उहाँले यहाँसम्म ल्याइदिनु चाहिँ उहाँको उदारता हो है. उहाँको ठुलो हृदयका कारण नै तपाईँ यहाँ आइपुग्नु भयो र त्यस्तो मान्छे चाहिन्छ. कि त आमा बाबाले चिनिदिनु पर्यो कि त शिक्षक शिक्षिकाले चिनिदिनु पर्यो र त्यसले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो गुण आफै चिन्न सक्नुहुन्न. यस्तो मिठो गीत सुनाउनु भयो त्यसका निम्ति धन्यवाद. तपाईँले जे जति जान्नु भएको छ त्यो नै काफी छ. तपाईँले धरतीसँग जोडिन सिकाउनु भयो, तपाईँले शान्तिमय संसार निर्माण गर्ने जुन सपना देख्नु भएको छ त्यो सपनाका निम्ति तपाईँलाई अशेष हामी शुभकामना दिन सक्छौ. तपाईँका पाइला साह्रो गाह्रोले नरोकोस् है. एकदमै उच्च तपाईँले लक्ष्य राखेपछि तपाईँको संघर्ष पनि धेरै ठूलो गर्नुपर्ने हुन्छ. संघर्षमा हार नखाने अन्त अघि बढ़िरहने यो कोलाहलमय संसार छ र संसारमा चाहिँ अब सबैले हामीलाई सहायता गर्छन् भन्ने कुरा हामीले अलिक पर राख्नुपर्छ. मैले मेरो सहायता सबभन्दा पहिला मैले नै गर्नुपर्छ भन्ने कुरा सोच्नु पर्यो अनि अहिलेदेखि मेहनत गरेर अघि बढ्नु पर्यो, आफूमा विश्वास गरेर हुन्छ. हुन्छ, तपाईँलाई यी सबै सबै कुराका निम्ति शुभकामना सहित धेरै धेरै धन्यवाद.

त सुन्नुभयो नि सुमिरा छेत्री बहिनीका कुराकानीलाई राम्रा थिए है। अब यो सुन्दर गीत तपाईहरूलाई गीतपछि सुनाउनेछौ विश्व फुटबल दिवसको अवसरमा केही कुराहरू।

गीत पनि सुनिहाल्नुभयो, राम्रो लाग्यो होला। विश्व फुटबल दिवससँग सम्बन्धित केही कुराहरू सुनौ है त। विषय छ हाम्रो बन्धन हाम्रो शक्ति।

त प्यारा प्यारा भाई बहिनी हो भोलि अर्थात 25 मईका दिन पालन गरिन्छ विश्व फुटबल दिवस वर्ल्ड फुटबल डे। हाम्रो बन्धन हाम्रो शक्ति भन्ने मूल मन्त्रलाई समेटेर तयार पारिएको छोटा मिठा कुराहरू यहाँ प्रस्तुत गरिरहेछु। सुन्नुहोस् त हाम्रो बन्धन हाम्रो शक्ति विश्व फुटबल दिवसको सन्दर्भमा। फुटबल कति मिनट खेलिन्छ तपाईँहरूलाई थाहा छ नि है, 90 मिनटको खेल हुँदछ। तर भाइ बहिनी हो, फुटबल केवल 90 मिनटको खेल मात्र होइन, यो त एउटा विश्वव्यापी भाषा हो जसलाई बुझ्न कुनै शब्दको सहारा चाहिँदैन। सामूहिक विजयका निम्ति खेलिने यस खेलमा शुरू हुन अघि नै विश्वव्यापी रूपमा मानिसको मनमा मस्तिष्कमा यस प्रतिको प्रेम जागेर आइसकेको हुन्छ, खेलाड़ीहरू प्रति सम्मान जागेर आइसकेको हुन्छ, अनि उनीहरूले देखाएका अनुशासन प्रति हाम्रो हृदय भाव विभोर भएर आउँदछ। जब जीत या हारको घोषणा हुन्छ नि, या त हामी आफ्नै जीवनमा अपार खुशी आयोजन गरेर झुमिरहेका हुन्छौ, या त हार भए व्यक्तिगत रूपमै दुखी भएको अनुभव गर्दछौ। कहिल्यै नदेखेका खेलाड़ीहरू प्रति पनि सहानुभूति जागिरहेको हुन्छ हामीमा। हरेक वर्ष मनाइने विश्व फुटबल दिवसले हामीलाई यही सत्यको पुनरावृत्ति गराउँदछ। यस विशेष दिनले खेलको मैदान भन्दा निकै माथि उठेर मानव जातिलाई एउटै सूत्रमा बाँध्ने अद्भुत क्षमताको उत्सव मनाउँदछ। त्यसैले त भनिएको छ, हाम्रो बन्धन नै हाम्रो शक्ति हो। यस वर्षको विषय भने बी एक्टिभ भनेर राखिएको छ। प्रत्येक नानीहरूलाई दिनमा 60 मिनट अथवा 1 घण्टा शारीरिक सक्रियता बढाउने आग्रह विश्व स्वास्थ्य संगठनले फिफासँग मिलेर गरेको छ। है भाइ बहिनी हो, हामीले हाम्रो शरीरलाई सक्रिय राख्नाले निरोगी रहन सक्ने बढी सम्भावना रहन्छ नि त। अब फुटबलले कसरी विश्वलाई बाँधेर राख्दछ भन्दा नि त भाइ बहिनी हो, भूगोल भन्दा माथिको बन्धन हो यो। एउटा गोलो बल पछि कुद्ने 22 जना खेलाड़ी र रंगशालामा कराउने हजारौं दर्शक मात्र फुटबल प्रेमी होइनन्। विश्वको कुनै एउटा कुनामा गोल हुँदा संसारको अर्को कुनामा बस्ने मानिसहरूको मुटुको धड्कन सँगै बढ़िरहेको हुन्छ। जब फुटबल यता उता लड्छ अथवा कुदाइन्छ, तब जात धर्म वर्ण र राष्ट्रियताका सीमानाहरू भत्किसकेका हुन्छन्। गरीबीको झुपड़ीदेखि धनीको महलसम्म, हिमालयको फेदीदेखि तराईका मैदानसम्म फुटबलले मानिसलाई एकै ठाउँमा ल्याउँदछ। यो अपूर्व बन्धन नै फुटबलको सबैभन्दा ठूलो सौन्दर्य र शक्ति हो। विविधतामा एकता हाम्रो वास्तविक शक्ति हो। किन भन्दा नि फुटबलले सिकाउने सबैभन्दा ठूलो पाठ भनेको सहकार्य र टीमवर्क हो नि त। मैदानमा फरक फरक पृष्ठभूमि र क्षमता भएका खेलाड़ीहरू एउटै लक्ष्यका लागि पसिना बगाइरहेका हुन्छन्। व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक विजयका लागि खेलिने यो खेलले समाजलाई पनि एकजुट हुन प्रेरणा दिन्छ। हाम्रो समाजको विविधतालाई स्वीकार्दै जब हामी एकजुट हुन्छौं, तब त्यो बन्धन अभेद्य शक्तिमा परिणत हुन्छ। फुटबलले हामीलाई सिकाउँछ कि एक्लै दौड़ेर खेल जित्न सकिँदैन, जित्नका लागि त एकाअर्काको साथ र विश्वास चाहिन्छ। आशा र रूपान्तरणको माध्यम हो फुटबल। कसरी भन्दा नि भाइ बहिनी हो, धेरैका लागि फुटबल एउटा खेल होला, तर लाखौं युवाहरूका लागि यो गरिबी युद्ध र निराशाबाट निस्कने माध्यम पनि हो। यसले अनुशासन धैर्यता र पराजयबाट उठेर पुनः लड्न सक्ने साहस दिदछ। समाजमा शान्ति सद्भाव र भातृत्व फैलाउने फुटबल खेलको भूमिका अतुलनीय रहेको पाइन्छ। विश्व फुटबल दिवसको यस घड़ीमा आउनुहोस् हामी खेलको माध्यमबाट बनेको यो सुन्दर बन्धनलाई अझ प्रगाढ बनाउने संकल्प गरौं। फुटबलले फैलाएको एकता र आपसी प्रेमको यो बन्धन नै भोलिको सुन्दर र शान्त विश्व निर्माण गर्ने हाम्रो सबैभन्दा ठूलो शक्ति हो। शक्ति बनेर जाओ कामना गरौं। विश्व फुटबल दिवसको हार्दिक शुभकामना सबैलाई र आफूले चिने जानेका फुटबलरहरूको नाम पनि तपाईँहरूको मुखमुखमा होला अहिले घड़ी, होइन र फुटबल त्यस्तो एउटा साधारण खेल पनि हो जो हामी त्यसै मनोरञ्जनका निम्ति पनि सानो खेल मैदान अथवा चौरहरूमा साथी भाइ मिलेर पनि खेल्न सक्छौ। यसरी नै आफूभित्र यस प्रतिको रुचि बढ़ाउन सक्छौ अनि खुलेर अघि आउन सक्यौं भने धेरै ठाउँ सिक्ने हामीले मौका पनि पाउनेछौ। भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय, र यसरी नै अघि बढ्दै जाउँ, सही बसौं, अभ्यस्त बसौं, प्रयासरत बसौं अनि हामी आफ्नो जीवनलाई सकारात्मकताका साथ बाँचौं। है त भाइ बहिनी हो, खुशी रहन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ, यो त आज हामीले जान्यौं। यस्तै जानकारीहरू सुन्नलाई सुन्दै रहनुहोस् कार्यक्रम बालजगत। प्रत्येक आइतबार बिहान 9:30 बजे फेरि भेट्नेछौ अर्को आइतबार। आजलाई भनिदिनुहोस् बिदा, नमस्कार।

सुनिरहनु भएको थियो कार्यक्रम बाल जगत अन्तर्गत बाल सहभागी सुमिरा छेत्रीसँग लिइएको एकान्तवार्ता अनि विश्व फुटबल दिवसको उपलक्ष्यमा हाम्रो बन्धन हाम्रो शक्ति विषयमाथि एक वार्ता राधिका शर्माबाट।

सुनि हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, समय यस बेला बिहानीको 10 बजिसकेको छ र अब प्रस्तुत छ आजको मुख्य समाचार। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू 26 मईदेखि सिक्किमको 3 दिने भ्रमण शुरू गर्दै हुनुहुन्छ। अधिकारीहरूका अनुसार राष्ट्रपति 26 मई दिउँसो गान्तोकको लिभिङ आर्मी हेलिप्याडमा आइपुग्नु हुनेछ। सिक्किम सरकारले गृह विभाग मार्फत एफआईआर दर्ता गर्दै सिक्किम र दार्जीलिङ विलयको दावी गर्ने नक्कली पत्रको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई झूठो रूपमा श्रेय दिइएको जाली र बनावटी कागजातको सृजना र प्रसारमा संलग्न अज्ञात व्यक्तिहरू विरूद्ध तत्काल कानूनी र साइबर कार्यवाहीको माग गरेको छ। उत्तरी सिक्किमको मंगनकी नरसंगमित लेप्चाले 21 मईमा भारत तिब्बत सीमा पुलिस आईटीबीपी महिला सगरमाथा अभियानको सदस्यको रूपमा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी छिन्। मंगन जिल्लाका पुलिस अधीक्षक एलबी छेत्रीले रणनीतिक चुङथाङ लाचेन मार्ग स्थित तारामचुमा सड़क पुनर्स्थापना स्थलको भ्रमण गरी विद्यमान जमीनको अवस्था र पुनर्स्थापना कार्यको प्रगतिको मूल्यांकन गर्नुभयो। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छोङ ग्यात्सो भोटियाले पाक्किम जिल्लाको सिप्सु स्वास्थ्य चौकीको विभागीय निरीक्षण र पर्यवेक्षण भ्रमण गर्नुभयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। प्रिय श्रोता, समय यस बेला बिहानीको 10:02 भइसकेको छ र यहाँहरूलाई मनोरञ्जन गराउन अहिले हामी उपस्थित भएका छौं केही नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू लिएर कार्यक्रम ताजे तरानेमा। कार्यक्रममा श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै यस कार्यक्रमको पहिलो कोसेली राख्न लागिरहेका छौं चलचित्र जवानबाट गायक कलाकार अरिजित सिंह अनि शिल्पा रावको आवाजमा। ताउनु श्रोता, अब स्वीकार्नुहोस् यस सुमधुर गीत।

श्रोता, मानव जीवन संघर्षमय छ। जीवनका हरेक मोडमा हामीले अनेकौं संघर्ष तथा कठिनाईहरूको सामना गर्नुपर्दछ। यद्यपि हामीले आफ्नो लगनशीलता, परिश्रम अनि प्रयासलाई भने कहिले छोड्नु हुँदैन। यसैका साथमा श्रोता आउनुहोस्, केही क्षण सुनौ यो सुमधुर गीत चलचित्र डियर जिन्दगीबाट गायक कलाकार अमित त्रिवेदीको आवाजमा।

श्रोताहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ केही नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू कार्यक्रम ताजे तडानीमा। भर्खरै सुनिरहनु भएको थियो कलाकार अरिजित सिंहको आवाजमा सजिएको एउटा सुमधुर गीत चलचित्र डंकीबाट। यस्तै गीतहरूको श्रृंखलालाई अघि बढ़ाउने क्रममा यहाँहरूलाई अर्को सुमधुर गीत सुनाउन लागिरहेका छौं चलचित्र क्वीनबाट गायक कलाकार अमित त्रिवेदीको आवाजमा।

भर्खरै सुनिरहनु भएको थियो चलचित्र राजनीतिबाट गायक कलाकार मोहित चौहान अनि अन्तरा मित्रको आवाजमा सजिएको एउटा गीतलाई श्रोताहरूलाई यस्तै सुमधुर गीतहरू सुनाउने क्रममा आजलाई भने हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। त्यसैले श्रोता अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति चलचित्र केसरीबाट गायक कलाकार बी परागको आवाजमा।

सुनिरहनु भएको थियो कार्यक्रम ताजी तरानीको अन्तिम प्रस्तुति चलचित्र केसरीबाट गायक कलाकार बी पडाकको आवाजमा। हवस् श्रोता, आजलाई भने कार्यक्रम ताजी तरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। प्रिय श्रोता, समय स्टुडियोको घडी अनुसार यस बेला बिहानीको 10:30 हुन लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका कार्यक्रमहरू। कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

श्रोता, कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न नारी कलाकारहरूको स्वरमा सजिएको गीत सुन्ने क्रमलाई अघि बढ़ाउँदै यहाँहरूलाई कार्यक्रमको पहिलो कोसेली सुनाउन गइरहेका छौं। कलाकार अलिसा चिनोयको स्वरमा श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको पहिलो गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताले सुनिरहनु भएको छ नारी संसार कार्यक्रम अन्तर्गत विभिन्न महिला कलाकारहरूको स्वरमा सजिएका गीतहरू। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार अलिसा चिनोयको स्वरमा सजिएको गीत फिल्म करमबाट। भने कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार अलका याज्ञिकको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

श्रोताहरूले भर्खरै सुन्नुभयो मिठो गीत फिल्म तलासबाट कलाकार अल्का याज्ञिकको स्वरमा। श्रोता कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं फिल्म रिश्तेबाट कलाकार आशा भोसलेको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याह्नको प्रसारण सेवाबाट बोलिरहेका छौं। अहिले श्रोताहरूले सुनिरहनु भएको छ महिला कलाकारहरूको स्वरमा सजिएका विभिन्न गीतहरू। श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार आशा भोसलेको स्वरमा सजिएको गीत, भने अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार अलका याज्ञिकको स्वरमा।

हामी आकाशवाणी गान्तोकको मध्याह्नको प्रसारण सेवाबाट बोलिरहेका छौं। अहिले यहाँहरूले सुनिरहनु भएको छ महिला कलाकारहरूको स्वरमा सजिएको गीतहरू। अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार परिणिधि चोपडाको स्वरमा। श्रोता, मनोरञ्जन लिनुहोला यस गीतबाट।

हवस् त श्रोता, यसै गीतको साथमा अहिलेलाई भने हामी कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न महिला कलाकारहरूको स्वरमा सुन्ने गीत सुन्ने क्रमबाट विदा चाहन्छौं।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घड़ी अनुसार 12:40 भइसकेको छ। अबको समय हो नेपाली लोकगीतको। श्रोताहरूलाई नेपाली लोकगीत सुन्ने क्रमको पहिलो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं। कलाकार कमला श्रेष्ठको स्वरमा श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको पहिलो कोसेलीबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। अहिले श्रोताहरूले सुनिरहनु भएको छ नेपाली लोकगीतको कार्यक्रम। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार नरेन गुरूङको स्वरमा सजिएको लोकगीत भने। कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँहरूलाई सुनाउन गइरहेका छौं, कलाकार निर्मला र कमला श्रेष्ठको युगल स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हौस्त श्रोता कलाकार राधिका शर्माको स्वरमा सजिएको यसै गीतको साथमा लीला भने हामी नेपाली लोकगीत सुन्ने क्रमबाट विदा चाहन्छौं। केही क्षणमा हामी श्रोताहरूलाई समप्रसार गरी सुनाउनेछौ विविध भारतीको कार्यक्रम। श्रोता सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

हवस् त श्रोता कलाकार हिरा देवी वाइवाको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोतालाई केही क्षणमा हामी सम्म प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। पश्चिम बंगालमा फाल्टा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। इबोला संक्रमणको बढ़दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कंगो, युगाण्डा र दक्षिण सुदानमा अनावश्यक यात्रा नगर्ने सल्लाह दिएको छ। आईपीएल क्रिकेटमा आज हुन गइरहेको दुईवटा म्याचमा पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच हुनेछ भने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल बीच हुनेछ। र मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। दुवै पक्षले भारत अनि अमेरिका सामरिक भागीदारीलाई महत्वपूर्ण बताउँदै यो भागीदारी व्यापार, ऊर्जा, मोबिलिटी अनि क्षेत्रीय सुरक्षाको क्षेत्रमा विशेष रूपले रहेको बताएका छन्। दिल्ली स्थित हैदराबाद हाउसमा डाक्टर जयशंकरले श्री रुबियोको भारत यात्रा यस्तो समयमा भएको जब दुवै पक्ष नियमित रूपले एक अर्को सम्पर्कमा रहेका छन् भनी बताउनु भएको छ। उहाँले भन्नुभयो, खाड़ी क्षेत्रको सम्बन्धमा पनि चर्चा भएको छ अनि क्वाड बैठक अघि हिन्द प्रशान्त क्षेत्र प्राथमिक बनिरहेको छ। विदेश मन्त्रीले भन्नुभयो, दुवै देशबीच व्यापार सम्झौता शीघ्र हुन आवश्यक रहेको छ। उहाँले हाल समयमा ऊर्जा व्यापारमा भएको विस्तारको स्वागत गर्नुहुँदै अधिकाधिक सूत्रहरूसित ऊर्जाको आपूर्ति भारतको ऊर्जा सुरक्षाको लागि आवश्यक रहेको बताउनु भएको छ। डाक्टर जयशंकरले दुवै देशका जनताको परस्पर सम्बन्ध महत्वपूर्ण रहेको पनि बताउनु भएको छ। उहाँले कानूनी रूपमा यस आवाजाहीमाथि कुनै असर नपर्ने आशा पनि व्यक्त गर्नुभएको छ। विदेश मन्त्रीले भन्नुभयो, भारत संघर्षहरूको समाधानको लागि सदैव कुराकानी अनि राजनयिक प्रयास जारी राखिने पक्षमा रहेको छ। उहाँले भारत समुद्री मार्गबाट सुरक्षित अनि आबाधित व्यापारको पक्षमा रहेको पनि बताउनु भएको छ।
1: हम इस क्षेत्र में शांति और स्थिरता चाहते हैं। दूसरा, हमारे लिए प्रवासी समुदाय का कल्याण और भलाई बहुत आवश्यक है। तीसरा, हम चाहते हैं कि ईंधन की कीमतें कम हों, क्योंकि हम इसके बहुत बड़े आयातक हैं और इसका अधिकतर हिस्सा इसी क्षेत्र से आता है। हम इस क्षेत्र से सुरक्षित और बिना किसी रुकावट के समुद्री व्यापार के पूरी तरह पक्ष में हैं। और साथ ही हम ये देखना चाहते हैं कि वहां के बाजार खुलें। हम कोई रुकावट नहीं देखना चाहते।
0: अमेरिकाको विदेश मन्त्री मार्को रुबियोले भारत अमेरिकाको सबैभन्दा महत्वपूर्ण सामरिक भागीदारहरूमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, दुवै देशले आतंकवादको पीड़ा सहन गरिरहेको छ अनि दुवै देशले ती मुद्दाहरूमाथि एक जस्तो विचार राख्दछ जसले आउने सदीको रूपरेखा तय गर्नेछ। श्री रुबियोले भन्नुभयो, ऊर्जाको मुद्दामा पनि दुवै देशको एक समान विचार रहेको छ।
2: अब हमारे व्यापारिक संबंध और भी बढ़ गए हैं। इसमें भारतीय कंपनियों का अमेरिका में 20 अरब डॉलर से अधिक का निवेश शामिल है। हमने हिंद प्रशांत क्षेत्र में सैन्य अभ्यासों के माध्यम से अपनी सुरक्षा साझेदारी को और भी मजबूत बनाया है। निश्चित रूप से इस महत्वपूर्ण रिश्ते को और मजबूत बनाने के लिए एक व्यवस्थित और सुरक्षित काउंसलर प्रणाली की अत्यंत आवश्यकता है।
0: यसअघि विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज आफ्नो उद्घाटन सम्बोधनमा भारत अनि अमेरिका बीच व्यापक वैश्विक सामरिक भागीदारी रहेको जुन चाहिँ गहिरो सहयोगमाथि आधारित रहेको बताउनुभयो। उहाँले यो कुरा नयाँ दिल्लीमा अमेरिकाका विदेश मन्त्री मार्को रुबियोसित बैठकको समय भन्नुभएको हो। डाक्टर जयशंकरले भारत अनि अमेरिकाका सम्बन्धले केवल दुई देशमा मात्र नभएर विश्वका वृहत्तर भागहरूमा असर पार्ने बताउनुभयो। उहाँले धेरै मुद्दाहरू अनि विश्वका धेरै भागहरूमा दुई देशको हित एक समान रहेको बताउनुभयो। विदेश मन्त्रीले वर्तमान समय जटिल रहेको बताउनुहुँदै दुई पक्षले खुला मनले चर्चा गर्ने अनि कुराकानी सार्थक हुने विश्वास पनि व्यक्त गर्नुभयो। अमेरिकाका विदेश मन्त्री हिज चार दिवसीय यात्रामा भारत आइपुग्नु भएको छ। उहाँ आगामी 26 मईमा हुने क्वाड देशका विदेश मन्त्रीहरूसित बैठकमा सामेल हुनेछन्। पश्चिम बंगालमा फाल्टा विधानसभा निर्वाचन

0: बलुचिस्तानमा आज रेलवे लाइनमा भएको एउटा विस्फोटमा 30 मानिस मारिएका छन् अनि धेरै अन्य घाइते भएका छन्। यो विस्फोट राजधानी क्वेटाको चमन फाटक रेलवे स्टेशन नजिक भएको हो। विस्फोटमा एउटा रेलगाड़ीलाई साधारण नोक्सान पुगेको छ अनि नजिकमा रहेका 10 अन्य गाड़ी क्षतिग्रस्त भएको छ। विस्फोटपछि पेशावर जाने जफर एक्सप्रेसलाई क्वेटा रेलवे स्टेशनमा रोकियो। विस्फोटपछि शहरका धेरै स्थानहरूलाई हाई अलर्टमा राखिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस नजिक भएको गोलीबारीपछि त्वरित कार्यवाहीका लागि अधिकारीहरू तथा सिक्रेट सर्भिस एजेन्टहरूलाई धन्यवाद दिएका छन्। उहाँले सोशल मीडिया प्लेटफर्म ट्रुथ सोशलमा भन्नुभयो कि संदिग्धको हिंसक इतिहास रहेको थियो। घटनाको समय राष्ट्रपति ट्रम्प व्हाइट हाउसभित्र नै थियो। हालको हप्ताहरूमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित हुनुभएको स्थानहरू वरिपरि गोलीबारी सहित जुड़ेको यो तेस्रो घटना हो। ईरानी फुटबल टीमले फीफा विश्वकपका लागि आफ्नो आधार शिविर संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्ने निर्णय गरेको छ। यस कदमका लागि फीफाको स्वीकृति प्राप्त भएको छ। फीफा विश्वकप आगामी महिना आयोजना हुन गइरहेको छ। ईरान संयुक्त राज्य अमेरिका र इजरायल बीच बढ़दो भू राजनैतिक तनावलाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाबाट आधार शिविर सार्ने निर्णय गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको साङ्शी प्रान्तमा खानी दुर्घटनामा मृत्यु हुनेहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले सोशल मीडिया पोस्टमा देशवासीहरूको तर्फबाट चीनका मानिसहरूप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले बेपत्ता भएका मानिसहरूलाई तत्काल अनि सुरक्षित फर्काई ल्याइने कामना पनि गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्यनाथ सिन्धियाको एउटा लेख साझा गर्नुभएको छ। यस लेखमा बताइएको छ कि कुन तरिकाले सिक्किमको खानसेन दोङजाका पाँच धरोहर 2047 विकसित सिक्किमको लक्ष्य प्राप्त गर्ने मार्ग प्रशस्त गरिरहेको छ। यो लेख खानसेन दोङजालाई सिक्किमको भूमि स्मृति अनि चेतनाका रक्षकको रूपमा चित्रित गर्दछ अनि यसले सांस्कृतिक आध्यात्मिक अनि ऐतिहासिक महत्वलाई दर्शाउँदछ। आज आईपीएल क्रिकेटमा दुईवटा म्याच हुनेछ। पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 3:30 खेलिनेछ। आज हुने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच बेलुकी 7:30 खेलिनेछ। हिजो प्रतियोगितामा पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। आगामी 5 दिनसम्म उत्तर प्रदेश, मध्यप्रदेश, विदर्भ, पंजाब, हरियाणा, चण्डीगढ़ अनि दिल्लीका केही भागहरूमा लू चल्ने सम्भावना रहेको छ। दक्षिण पश्चिम मनसून आगामी 2-3 दिनमा दक्षिण पश्चिम अनि दक्षिण पूर्व अरब सागर, कोमोरिन क्षेत्र, दक्षिण पश्चिम, दक्षिण पूर्व अनि पूर्वी मध्य बंगालको खाड़ी अनि अण्डमान सागरतर्फ बढ़ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर अनि अमेरिकाका विदेश मन्त्री मार्को रूबियोले आज नयाँ दिल्लीमा धेरै मुद्दाहरूमाथि चर्चा गरेका छन्। पश्चिम बंगालमा फाल्टा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। इबोला संक्रमणको बढ़दो संख्यालाई ध्यानमा राख्दै सरकारले भारतीय नागरिकहरूलाई अफ्रिकी देशहरू कंगो, युगाण्डा र दक्षिण सुडानमा अनावश्यक यात्रा नगर्ने सल्लाह दिएको छ। आईपीएल क्रिकेटमा आज हुन गइरहेको दुईवटा म्याचमा पहिलो म्याच मुम्बई इण्डियन्स अनि राजस्थान रोयल्स बीच हुनेछ भने दोस्रो म्याच कोलकाता नाइट राइडर्स अनि दिल्ली क्यापिटल्स बीच खेलिनेछ। र मौसम विभागले आज पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश अनि विदर्भमा लू चल्ने आशंका व्यक्त गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो आकाशवाणी गान्तोक हो। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ कलाकार गणेश ढुंगेलको स्वरमा सजिएको मिठो लोकगीत।

हवस् त श्रोता, यसै गीतको साथमा यसलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसोका कार्यक्रमहरू हामीसम्म प्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

श्रोतागण नमस्कार। मीडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलो हजमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, समय अपराह्नको 4 बज्न लागेको छ र हामी उपस्थित भइरहेका छौं अब उसो प्रसारण गरिने कार्यक्रमहरूको छोटो जानकारी लिएर। र यसघरी रेडियो सुनेर बस्नुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, यस जानकारीको लगत्तैपछि सुनाउनेछौ फौजी दाजुभाइहरूको लागि समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलाग, जस अन्तर्गत सुनाउनेछौ प्रथममा कलाकार हिल्दामित लेप्चाको आवाजमा गीत र त्यसपछि सुन्नुहुनेछ वार्ता जसको विषय रहनेछ हरियो सागसब्जीको फाइदाहरू। 5:00 प्रस्तुत हुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी छान, जसमा सुन्नुहुनेछ प्रथममा समाचार, त्यसपछि सुन्नुहुनेछ कलाकार भीममाया राईको आवाजमा गीत अनि त्यसपछि प्रस्तुत हुनेछ लिम्बू समुदाय र मुन्दुम विषयमाथि वार्ता। 5:30 प्रस्तुत गर्नेछौं सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्गेङ मेन्तोक, जसमा सुन्नुहुनेछ प्रथममा प्रार्थना अनि सुन्नुहुनेछ कलाकार छिरिङ केपो छोके अनि नोर्देनको आवाजमा गीत र त्यसपछि सुन्नुहुनेछ वार्ता जसको विषय रहनेछ बाल दुर्व्यवहार र बाल संरक्षण। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 प्रस्तुत हुनेछ कार्यक्रम कानूनी कुरा। 6:40, 45, अनि 50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ एक रूपक, विषय रहनेछ गीति कथा केसरी भाग एक भेहुलीबाट। 7:25 सुन्नुहुनेछौ नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत हुनेछ हिन्दी अनुरोध संगीतको कार्यक्रम। 8:00 प्रस्तुत गर्नेछौ रहीम सा र रफिक सागरको स्वरमा सजिएका केही गजलहरू। 8:30 प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद बडे गुलाम अली खाँद्वारा गायन। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार भने 9:15 कार्यक्रम स्पोटलाइट। 9:30 प्रस्तुत हुनेछ कार्यक्रम नेशनल साइन्स म्यागजिन रेडियोस्कोप। 10:00 हिन्दी फिल्मी गीतको कार्यक्रम प्रस्तुत गर्नेछौ र यसै कार्यक्रमको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश गरिएको सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रात्रिको ठिक 10:30। श्रोता, अब प्रस्तुत छ फौजी दाजुभाइहरूको लागि समर्पित कार्यक्रम शौर्यगाथा।

0: यस्तो पदार्थ हो जसलाई शरीरभित्र लिएपछि हाम्रो शरीर र दिमागको काम गर्ने तरिकामा परिवर्तन हुन्छ। यसलाई हामी दुई भागमा हेर्न सक्छौ, एक भनिने औषधि, डाक्टरको सल्लाहमा बिरामी ठिक पर्न लिनेको लागि जुन चाहिँ औषधि लिन्छन् उहाँलाई चाहिँ ड्रग भनिन्छन् है, यसले हामीलाई पूरा जाति पार्छ। र दोस्रो भन्ने चाहिँ के छ भन्दा नशा है, जुन चाहिँ सब्सटेन्स अब्युज पनि भनिन्छ है। जब कुनै पदार्थ केवल नशा गर्न यो आनन्दको लागि लिन्छन् त्यसलाई हामी ड्रग भनेर पनि भनिन्छन्। तर यसलाई चाहिँ ड्रग चाहिँ जुन चाहिँ तपाईँको मिसयुज हुँदैछ त्यसलाई चाहिँ ड्रग अब्युज भनिन्छन्।
1: हजुर हजुर है। र सर, अब नशा पीड़ित भनेर हामीले सुनेका छौँ है, नशा पीड़ित भनेर चाहिँ कसलाई भन्न सकिन्छ त, यसबारे पनि बताइदिनुहोस् न।
0: अब कानूनी हिसाबले हेर्यो भने है धेरै कम्प्लिकेटेड बनिन्छ, तर सरल भाषामा हेर्नु पर्यो भने पीड़ित भनेको चाहिँ को हो भन्दा, पीड़ित भन्नाले त्यो व्यक्तिलाई भनिन्छ या बुझिन्छ जसले कुनै पनि अपराध है दुर्व्यवहार या कानून विरूद्धको काम ले गर्दा शारीरिक मानसिक या आर्थिक चोटी है पुगेको हुन्छ।
1: हजुर, त्यसलाई चाहिँ
0: हजुर। अनि ड्रग भिक्टिम जो भनिन्छ है उहाँलाई चाहिँ नशाको शिकार मानिने चाहिँ ड्रग भिक्टिम चाहिँ त्यो व्यक्ति हो जो नशाको लतमा फसेको हुन्छ। नाल्सा हाम्रो जुन चाहिँ नेशनल लिगल सर्भिसेस अथोरिटीको स्किमको दृष्टिकोणमा ड्रग भिक्टिमलाई अपराधी भन्दा पनि एक रोगी को रूपमा हेरिन्छ।
1: हजुर हजुर। सर, यो राष्ट्रिय विधिक सेवा प्राधिकरण 2015 योजना छ, अब यसले चाहिँ है जो नशाको शिकार भएका अर्थात अब भिक्टिम्स भएकाहरूलाई चाहिँ कसरी हेर्दछ त, यसबारे पनि बताइदिनुहोस् न।
0: यो स्किमले नशामा फसेको मानिसहरूलाई अपराधी है भन्दा पनि पीड़ितको रूपमा हेर्छ। सिक्किम हाम्रो सिक्किमको जो स्टेट लिगल सर्भिसेस अथोरिटी छ है उहाँहरूले पनि उनीहरूलाई जेल पठाउनु भन्दा उपचार र है पुनर्स्थापनमा चाहिँ मदत गर्छन्।
1: हजुर हजुर। र सर, अब नशा पीड़ित भएका व्यक्तिहरूका हितका लागि है के कस्तो विधिक सेवाहरू छन् त, यसबारे पनि बताइदिनुहोस् न, अब हाम्रो राज्य सिक्किमको सन्दर्भमा पनि कुरा गरौं है।
0: हजुर। र अब सिक्किमको है कन्टेक्स्टमा हेर्यो भने सिक्किम एसएलएसएले है एकदमै मुफ्तमा है एडभोकेट है अधिवक्ता तपाईँको लागि, अनि कानूनी जुन चाहिँ काउन्सिलिङ हुन्छ है तपाईँलाई जुन चाहिँ उपाय दिनु है र बाटो देखाउनु र काउन्सिलिङ सेसन्सहरू पनि प्रदान गर्छ है। यदि कोही नशा त्याग्न चाहन्छ भने है हामी माने सिक्किम एसएलएसएले उहाँहरूलाई रिहेबिलिटेसनसम्म पुर्याउन पनि मदत गर्नुहुन्छ। र अब कुरा चाहिँ यस्तो छ कि उहाँहरूले है काउन्सिलिङ त गर्नुहुन्छ, तर सबसे बेसी ध्यान चाहिँ यसमा चाहिँ के हुन्छ भने अब ड्रगको केसहरूमा फसिरहेको हामीले युवाहरूलाई दिन डेली देख्छन् है। अब उहाँहरूकोमा कतिजनाको घरहरूतिर कमाइ इन्कम एउटा राम्रो हुँदैन है, त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भने अब अधिवक्ता चाहिन्छै चाहिन्छ कोर्ट जाँदाखेरि होइन। त्यति बेला चाहिँ हाम्रो सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीले चाहिँ उहाँहरूलाई फ्रीमा एडभोकेट है दिनुहुन्छन् है। र अर्को चाहिँ के छ भन्दाखेरि तपाईँको रिहेबिलिटेसन सेन्टरहरूतिर अब रिहेब बस्नु भन्यो भने एउटा है समाजमा पनि एउटा ठूलो चर्चा हुने चिज हो है। अब यस्तोमा चाहिँ के हुन्छ भन्यो भने अब कागज पत्र पुरा डकुमेन्टेसनहरू चाहिन्छन् है कि, अनि डाक्टरको रिपोर्टहरू र अब यो डकुमेन्ट्सहरू सबै रिहेब सेन्टरमा लाँदाखेरि त्यसै त मान्छेलाई त लु आउनु तपाईँ एडमिट हुनुहोस् भनेर त दिने त होइन, हस्पिटल जस्तै हो है, मरिज मान्छेलाई मात्रै दिन्छन्। र यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो एडमिट गर्नेको लागि चाहिँ जे जे है कागज पत्रहरू बनाउनु पर्ने र डकुमेन्टेसनहरू गर्नुपर्ने छ त्यहाँ चाहिँ सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीले चाहिँ त्यो डकुमेन्टेसन बनाउनुहरूमा चाहिँ सघाउनु पुरै फ्रीमा हुन्छ।
1: हजुर हजुर। र सरले बताउनुभयो सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि एसएलएसएले पनि अब नशाबाट मुक्त गराउनको लागि है धेरैवटा कार्यक्रमहरूको आयोजन गरिरहेको छ है। र अब जो व्यक्ति पनि यदि नशाबाट मुक्त हुन चाहन्छ भने चाहिँ के कस्तो उहाँहरूलाई मदत मिल्दछ त, यसबारे पनि बताइदिनुहोस् न।
0: हस्। र यस्तो छ सिक्किम एसएलएसएको जुन चाहिँ हाम्रो प्रोसेस छ है यो चाहिँ एकदम सरल बनाएको छ ताकि गाउँ बस्तीमा जो जनताहरू हुनुहुन्छन् है उहाँहरूलाई सजिलो होस् भनेर।
1: हजुर हजुर।
0: अब यसमा चाहिँ के छ भने चारवटा स्टेप छ है। सबसे पहिला चाहिँ के हो भन्दाखेरि तपाईँको सम्पर्क गर्नुपर्ने है। सबैभन्दा पहिला पीड़ित या उनको जो परिवार हुनुहुन्छ है ले आफ्नो जिल्लाको डिस्ट्रिक्ट लिगल सर्भिसेस अथोरिटी अफिस या नजिकैको लिगल

0: एड क्लिनिक है म चाहिँ गएर एउटा साधारण निवेदन है एउटा एप्लिकेशन चाहिँ दिन सक्नुहुन्छ
1: हजुर
0: अब स्टेप नम्बर टू के आउँछ त्यसको बादमा एप्लिकेशन दिइसकेर चाहिँ यदि कोही कोर्ट या अदालतको केसमा फँसेको छ भने चाहिँ सिक्किम एसएलएसएले उनीहरूलाई फ्रीमा अधिवक्ता है को सुविधा हजुर दिन्छन् वकिलको फिस है वकिलको जुन चाहिँ कोर्टको कुनै पनि खर्च पीड़ितले एक कान्छीकै तिर्नु पर्दैनन् है र थर्ड भयो तपाईँको अब है एडभोकेट लगाउनु पर्ने काम त भइसक्यो अब सबैले सोच्नुहुन्छ अब नेक्स्ट चाहिँ के हो अग्लो चाहिँ के छ भनेर केसको सुनाई हुँदा हुँदा है हाम्रो वकिलहरूले अदालतमा रिहेबिलिटेसन है जुन चाहिँ रिहेब सेन्टरमा हाल्नुपर्नेको कुरा राख्नुहुन्छन् है अनि नाल्चा स्किमको अन्तर्गत चाहिँ नसा गर्ने मानिसलाई जेल पठाउनु भन्दा चाहिँ उपचार गर्दा सेन्टरमा पठाउनु कोसिस गर्नुहुन्छन् हो र यसको बाद कथा यही नै सकिँदैन है स्टेप चाहिँ अर्को चौथो स्टेप चाहिँ के छ भन्दाखेरि हाम्रो प्यारालिगल जो भलन्टियर्सहरू हुनुहुन्छ पीएलबीजहरू है उहाँहरूले चाहिँ पीड़ितको जुन चाहिँ उपचार कस्तो हुँदैछ है कस्तो खानापिना राम्रै हुँदैछ हेल्थ स्वास्थ्यमा राम्रो छ कि छैन भनेर चाहिँ है जहिले भए पनि अब हप्तै पछि या महिनै पछि खबर लिइरहनु हुन्छन्
1: हजुर हजुर र सर अब नशा पीड़ित व्यक्तिहरूका लागि है के अधिकार छन् त यसबारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न
0: अब हेर्नुहोस् नाल्चा है र कानूनको अनुसार चाहिँ नशाको लतमा फँसेको भिक्टिमहरूको लागि चाहिँ नि के छ भन्दाखेरि हाम्रो कानूनमा नाल्चा स्किमले भिक्टिम्सहरूलाई धेरै महत्वपूर्ण अधिकारहरू दिएको छ है सबसे पहिला भयो भनेदेखि त राइट टु फ्री लिगल एड भन्छ है निशुल्क कानूनी सहायताको अधिकार है सबैभन्दा ठूलो अधिकार यो हो कि नशाको शिकार भएको व्यक्तिले चाहिँ एक रुपियाँ पनि खर्च नगरी फ्रीमा एडभोकेट पाउनुहुन्छ
1: र
0: सेकेन्ड के छ भन्दाखेरि पुनर्स्थापनाको अधिकार छ है अब यहाँ चाहिँ के हुन्छ भने भिक्टिमलाई चाहिँ जेलमा है ड्रग अब्युजको जो भिक्टिम हुनुहुन्छ उहाँ चाहिँ जेलमा बिलङ गर्नु हुँदैन उहाँ चाहिँ रिहेबिलिटेसन उहाँको चाहिँ इलाज हुनुपर्छ जस्तो मरिजको चाहिँ हस्पिटल लानुपर्ने हो
1: उहाँ
0: ड्रगको भिक्टिमलाई चाहिँ तपाईँको रिहेबिलिटेसन सेन्टरमा लानुपर्ने
1: हजुर
0: अब तेस्रो कुरा के छ भन्दाखेरि यो चाहिँ हाम्रो यति बेसी चर्चा हुँदैन है यो कुरा चाहिँ राइट टु प्राइभेसी भन्छ है यो चाहिँ गोपनीयताको अधिकार है भिक्टिमको जुन चाहिँ पहिचान छ है राख्ने जो उहाँको त्यो जुन चाहिँ पब्लिकलाई बताउनु या जानकारी पाउनु त्यो अधिकार चाहिँ उहाँको गुप्त राख्नु आफैलाई है त्यो चाहिँ एकदमै उहाँको अधिकार हुन्छन् है रेडियो या कुनै मिडियाले उनीहरूको जुन चाहिँ नाम या अनुहार हुन्छ नि त्यो चाहिँ उहाँहरूलाई देखाउनुहरू अनुमति छैन
1: है
0: र जसले यस्तो गर्छन् है उहाँहरूलाई चाहिँ फेरि कानूनी कारवाही पनि हुन सक्छन् है र चौथो के छ भन्दाखेरि उहाँको सुरक्षाको अधिकार पनि छ है यदि नशाको कारोबारीहरूले भिक्टिमलाई धम्की दिएर है या भिक्टिमलाई जानको धमास दिएर गर्यो भनेदेखि चाहिँ उहाँहरूको माथि पनि पुलिसले चाहिँ जुन चाहिँ सुरक्षा दिनुपर्नेछ त्यो दिनुपर्छन् है र अर्को चाहिँ सबसे इम्पोर्टेन्ट चिज मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ राइट टु नन डिस्क्रिमिनेसन भन्छ है त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ भेदभावको जुन चाहिँ विरुद्धको चाहिँ अधिकार है नशाको कारणले कसैलाई पनि है उहाँहरूलाई अस्पताल या अब कसै सरकारी दफ्तरमा है भेदभाव गर्यो भने चाहिँ है कानूनले उहाँहरूलाई साथ दिएको छ है र अब हाम्रो सिक्किमको जुन चाहिँ कानूनको हिसाबले हेर्नुभयो भने जुन चाहिँ हाम्रो सिक्किम एन्टी ड्रग्स एक्ट छ है त्यहाँ पनि त्यो एक्टमा पनि तपाईँको हेर्नुभयो भने जो ड्रगको खाने मान्छे छ है जो युजरहरू हुनुहुन्छ उहाँहरूलाई पनि बिमारी एउटा रोगी मान्छे हो यो चाहिँ एउटा मानसिक पनि रोग हो यो चाहिँ एउटा फिजिकल पनि रोग हो भनेर चाहिँ जुन चाहिँ पहिचान दिएको छ है कि यस्तो ड्रग चलाउने मान्छे चाहिँ जेलमा चाहिँ है राख्नु हुँदैन र उहाँहरूको चाहिँ इलाज गर्नुपर्छ भन्ने यो कुरा चाहिँ प्रोटेक्सन नै दिएको छ कानूनले
1: र यही नै उद्देश्य पनि हो
0: हजुर
1: र सर यही प्रसंगमा अब कतिपय महिला दिदीबहिनीहरू पनि त अब यो नशाको शिकार हुन सक्छन् है भिक्टिम्स हुन सक्छन् उहाँहरूको लागि के कस्तो कानूनी प्रावधान छ त यसबारे पनि बताइदिनुहोस् न
0: र अब हेर्नुहोस् जब मान्छे एउटा भिक्टिम भनेर मानिन्छ है कि ड्रग अब्युजको र उहाँहरूलाई अब यता रिहेबिलिटेसन सेन्टरमा लानुपर्छ है अब रिहेबिलिटेसनहरूमा पनि एउटा सख्त नियम छ है कि जो पुरुष मान्छे छ है र महिला मान्छे हुनुहुन्छ है उहाँहरू दुवैजनालाई चाहिँ अलग अलग छुट्याएर अब स्कूलको हाम्रो स्कूलहरूतिर जस्तो होस्टेलहरू हुन्छ है, केटीको अलग्गै जग्गा बस्ने र केटाको अलग्गै बस्ने जग्गा, त्यसरी कानूनी तौरको हिसाबले नै छुट्याएको हुन्छन्।
1: श्रोता, यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत लिगल सर्भिसेस टू द भिक्टिम्स अफ ड्रग एब्युस एन्ड इराडिकेसन अफ ड्रग मिनेस स्किम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्किम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशा मुक्त भारत योजना 2025 विषयमाथि हजुरहरूलाई जानकारी गराइरहेछौ र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर हामीलाई यसमा जानकारी दिइरहनु भएको छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री लिगदेन थन्डुपवासी ज्यूले। र सर, हामी कार्यक्रमलाई अगाडि बढ़ाउँ है र कार्यक्रममा अब हामी नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत अर्को योजना बारे पनि चर्चा गरौं जुन रहेको छ ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेसन फर अ ड्रग फ्री इण्डिया स्किम 2015 है र यो योजना बारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न।
0: हुन्छ, डन स्किम भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यसको फुल फर्म चाहिँ सबसे पहिला है बुझ्नु चाहिँ एकदम इम्पोर्टेन्ट छ कि ड्रग अवेरनेस एण्ड वेलनेस नेभिगेसन भन्छ है। ड्रग भन्यो भने तपाईँको अब नशाको माथि चाहिँ त्यो जुन चाहिँ जानकारीहरू हुनुपर्ने है कि यसले चाहिँ के चाहिँ हानि पहुँचाउन सक्छ आफ्नो शरीरमा भनेर, र वेलनेस नेभिगेसन भन्यो भने चाहिँ के हो भन्दाखेरि जो पीड़ित हुनुहुन्छ जो मरिज हुनुहुन्छ है उहाँलाई चाहिँ अब जाति पार्नुको लागि चाहिँ कसरी अब हिँड्नु पर्ने भनेर है कसरी हेर्नु पर्ने भनेर चाहिँ नि यो चाहिँ 2025 स्किमले है नशा मुक्त इण्डियाको लक्ष्य राखेको छ। यसले केवल सचेतना मात्रै नभएर मानिसको मेन्टल हेल्थ र वेलनेसलाई पनि जोड़ दिन्छ है। अनि वेलनेस नेभिगेसन भनेको चाहिँ तपाईँले यसमा चाहिँ धेरै ध्यान दिनुपर्छ किन भन्दाखेरि नशा मुक्त भन्दाखेरि चाहिँ तपाईँको ड्रग अवेरनेस त है हामी होसमै नै हुन्छ तर वेलनेस नेभिगेसन चाहिँ यस्तो खालके मानिसको लागि हो जो चाहिँ अलरेडी फसिसकेको हुनुहुन्छ यो
1: पहिलादेखि फसिसकेको हुन्छ। र सरले बताउनु भयो अब है नशाले गर्दाखेरि धेरैवटा बिमार पनि हामीले शरीरमा निम्त्याइने गरिन्छ यदि यसको सेवन गर्यौं भने है, र नशा गर्दा कस्ता कस्ता बिमारीहरू हामीलाई विशेष गरेर लाग्ने गर्दछ यसबारे पनि थोरै जानकारी हाम्रो श्रोतागणलाई दिनुहोस् न सर।
0: हेर्नुहोस्, सबसे पहिलो त है म यो पनि राख्न चाहन्छु कि म डाक्टर कुनै डाक्टर होइन, औषधिको मलाई त्यस्तो ज्ञान छैन, तर जति मैले एउटा अधिवक्ताको रूपमा है कोर्टमा जाँदाखेरि यो सबै प्रस्तुतहरू जज साहबहरूको अगाडि जज म्याडमहरूको अगाडि प्रस्तुत गर्दाखेरि है यो कतिवटा रोगहरू चाहिँ मैले थाहा पाएको छु है। कलेजो र मृतलाको चाहिँ जुन चाहिँ फेलियर हुन्छ है लिभर सिरोसिस भनेर हामीले सबैले चिनिन्छ है यो पुरा हुन्छ। मुटुको पुरा रोग हुन्छ है कि तपाईँले यस्तो चिज खानु हुँदाखेरि चाहिँ हार्ट रेट जुन चाहिँ भन्छ है त्यो पुरा बढेर या ब्लड प्रेसर पुरा हाई भएर मान्छेलाई पुरा प्रब्लम दिने र अब तपाईँको कतिवटा यस्तो इन्जेक्सनले खाने ड्रग्सहरू हुन्छ है अब त्यस्तो खालके ड्रग्स हो भने त्यो इन्जेक्सनको जुन चाहिँ स्याउ हुन्छ है स्याउ सबैजनाले बाँटेर त्यही स्याउ चलाएर गर्छ। अब यस्तो सिचुएसनमा के हुन्छ भने हेपाटाइटिस नभए एचआईभीहरू है जाने र सबसे ठूलो एउटा चाहिँ के छ भन्दाखेरि जुन चाहिँ एकदमै छिटो देख्नु पाउँछ भने चाहिँ सास र प्रवासको के हो जुन चाहिँ तपाईँको रेस्पिरेसनको इस्यु भएको है सास फेर्नुमा पुरा प्रब्लम भएको त्यो चाहिँ कहाँ हुन्छ भन्दाखेरि कतिवटा यस्तो धुएदार खालके जुन चाहिँ है हानिकारक यो ड्रग्सहरू हुन्छ त्यस्तो खाएकोले गर्दाखेरि हुन्छ र तपाईँको यसको अलावा अब मेन्टल है जुन चाहिँ मानसिक रोगकोहरू हुन्छ है त्यस्तोमा त डिप्रेसन एङ्जाइटी भन्ने त हामी सबैले सुनेकै चिजहरू हो है र भ्रमको जुन चाहिँ हुन्छ है भ्रमको पनि पुरा प्रब्लम हुन्छ किन भन्दाखेरि कतिवटा यस्तो ड्रग्सहरू हुन्छ जुन चाहिँले चाहिँ तपाईँको मानसिक जुन चाहिँ तपाईँको त्यो अवस्था छ पुरै बिगारेर जान्छन् है र मेमोरी तपाईँको जुन चाहिँ याददाश जानुपर्ने है याददाश जाने पनि जुन चाहिँ बिमार हुन्छ समय बिति जाँदाखेरि चाहिँ मान्छेको जुन चाहिँ सम्झिने त्यो क्षमता हुन्छ है त्यो सबै चाहिँ अन्त र निर्णय लिने क्षमता चाहिँ है नशाले चाहिँ पुरा बिगारिदिन्छ।
1: हजुर हजुर सर, अब नशाको लत भनेर भनिन्छ यानि अब ड्रग एडिक्सन भनेर हामीले भन्ने गरिन्छ है यसबारे पनि बताइदिनुहोस् न।
0: अब हेर्नुहोस्, सिक्किम एसएलएसए है र हाम्रो नेशनल लिगल सर्भिसेस अथोरिटी र हाम्रो सिक्किमको जुन चाहिँ सिक्किम एन्टी ड्रग्स एक्ट छ है यो सबैले एउटा चिज चाहिँ है एकदम एउटै चिज दोहोऱ्याइरहनु भएको छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो लत भन्ने चिज चाहिँ है जुन चाहिँ हाम्रो नशाको लत हुन्छ यो चाहिँ एकदमै दीर्घ खालके रोग हो भनेर है यो यस्तो खालके रोगमा चाहिँ यस्तो खालके रोग हो जहाँ चाहिँ मान्छेले आफ्नो दिमागको माथि चाहिँ काबु राख्न सक्दैन,
1: हजुर हजुर, कन्ट्रोल गर्न

0: सक्दैन।
1: हजुर
0: हजुर,
1: डन स्किम है ले केवल नशा छोडाउने मात्रै होइन, यसले जारादेखि है हटाउन जुन चाहिँ लिगल इन्फ्रास्ट्रक्चर छ है त्यसमा जोड दिएको छ।
0: हजुर हजुर,
1: यसमा निम्न अनुसारहरू है म विधिक सेवाहरू चाहिँ यो छन् कि एक चाहिँ के हो भन्दाखेरि लिगल अवेरनेस एण्ड मोबिलाइजेसन भन्छ है, एउटा हाम्रो इङ्ग्लिसमा जुन चाहिँ अङ्ग्रेजीमा उखान छ है प्रिभेन्सन इज बेटर देन क्योर भन्ने, जो मान्छेहरू यस्तो मानसिक र ड्रग अवेरनेसको नभएकोले गर्दाखेरि चाहिँ उहाँहरू रोगमा लागिने डर छ है, त्यही नै सबसे ठूलो डर हुन्छन् है, र त्यस्तोले अवेरनेस नभएकोले गर्दाखेरि चाहिँ जो जानकारी नभएकोले गर्दाखेरि खानुहरू लाग्नु हुन्छन् है, उहाँहरू चाहिँ हाम्रो पर्सेन्टेजको हिसाबले हेऱ्यो भने एकदमै धेरै छ। र के हुन्छ भन्दाखेरि चाहिँ कानूनी सचेतना दिनु चाहिँ सिक्किमका हरेक गाउँ बस्तीमा लिगल लिटरेसी क्लब्स है र प्यारालिगल भलन्टियर्सद्वाराको चाहिँ नसाको कानूनी परिणाम है बारेमा जानकारी दिनु फर्स्ट चाहिँ यो तपाईँको भयो, र अर्को चाहिँ के भयो भन्दाखेरि ड्रग ट्राफिकिङ गर्ने है तस्करी गर्नेहरूलाई कस्तो कडा सजा हुन्छ भनेर है जनतालाई पनि एउटा सचेत गर्छ। यस्तो हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आफै खाने पोटेन्सियली जो मान्छेले खानु सक्ने हुन्छ है उहाँहरूलाई चाहिँ डर एउटा हुन्छ कि यो खायो भने चाहिँ मेरो शरीरलाई चाहिँ पुरा हानि पहुँचिने रहेछ भनेर, र जो तस्करी गर्नु सक्ने या गर्ने लायक खालके मान्छेहरू हुनुहुन्छ है उहाँहरूलाई चाहिँ के हुन्छ भने नि अरे कानून त एकदमै कडा रहेछ हामीलाई त जेलमा हाल्ने रहेछ भनेर एउटा डर हुन्छ है। त यस्तो चिजहरूमा त खालि प्यार र मायाले मात्रै है तपाईँको कन्ट्रोल गर्न सक्ने चिज होइन, अलिकति भए पनि जनतामा चाहिँ हुनुपर्छ कि परिणाम चाहिँ नतिजा चाहिँ नराम्रो छ भनेर। अर्को के छ भन्दाखेरि तपाईँको नेभिगेसन र रेफरल सर्भिस भन्छ है, यो चाहिँ के हो भन्दाखेरि चाहिँ एडिक्सन जुन चाहिँ हुँदैछ है उहाँहरूलाई चाहिँ डि एडिक्सनको लागि चाहिँ लिगल हेल्प जुन चाहिँ एउटा दिनुपर्छ है, जस्तो अघि मैले तपाईँलाई भनेको जस्तो रिहेबिलिटेसन सेन्टरमा त्यस्तो सजिलो पाराले एडमिट हुनु सक्ने काम होइन, कोही कोही बेला कागज पत्र पुरा चाहिन्छ है, धेरै हाम्रो गाउँ बस्तीमा यहाँ सुन्नुहुने हाम्रो प्यारो जनताहरूले पनि है उहाँहरूको पनि घरहरूतिर कोही कोही बेला यस्तो हुन्छ अवस्था कि पढा लिखा कोही हुँदैनन् है, अन्त यस्तो खालकेमा चाहिँ पुरै तपाईँको है गाइड गरिदिनु बाटो देखाइदिनु काम चाहिँ है, र कम्युनिटी पुलिसिङ भन्छ कि अनि मोनिटरिङ भन्छ, यो चाहिँ के हो भन्दाखेरि समाजकै जो है समाजको एउटा जो मान्छे मानिस हुनुहुन्छ है उहाँ पनि के हुन्छ भने नि उहाँ पनि कानूनी नजरमा हेऱ्यो भने उहाँ पनि एकमात्र आफ्नै नै हिसाबले पुलिस नै हो।
0: हजुर हजुर,
1: है उहाँले कम्प्लेन्ट गर्नु भएको आधारमा चाहिँ कारोबाही हुन सक्छ है, र के हुन्छ भने सिक्किम एसएलएसएले पुलिस र सामाजिक जुन चाहिँ संस्था छ नि सँग मिलेर है नशा बिक्री हुने ठाउँहरूको मोनिटरिङ गर्नुहुन्छन् है, लोकल जुन चाहिँ दोकान या फार्मेसीहरूतिर छ है, किनभने तपाईँको किन्ने मान्छे मात्रै त प्रब्लम होइन आधा प्रब्लम हो, आधा प्रब्लम त बेच्ने ठाउँ पनि हो, अनि लोकल दोकान या फार्मेसीहरूतिर है बिना प्रिस्क्रिप्सन ड्रग्सहरू बेचिरहेको छ कि है छैन भनेर चाहिँ कुरामा एकदमै विधिक है निगरानी गर्नुहुने राख्नुहुने चाहिँ सिक्किम एसएलएसएले गर्नुहुन्छ, र फ्री लिगल रिप्रेजेन्टेसन त अघि नै तपाईँलाई भनिसके है कि फ्रीमा एडभोकेट पाउनुहुन्छ, र यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ किनभने विद्यार्थीहरूको लागि यो चाहिँ एकदमै है चल्ने चिज हो कि इन्टिग्रेसन विथ हेल्थ एन्ड एजुकेसन भन्छ हामीहरू है, स्कूल र कलेजहरूतिर जुन चाहिँ ड्रग फ्री जोन भनेर बनाउँछ है, यो कानूनी सल्लाह है कानूनी सल्लाह दिने त्यहाँ हो कलेजहरूतिर स्कूलहरूतिर प्रदान गर्नु, यो चिजले चाहिँ के हुन्छ महत्व भन्दाखेरि नानीहरू नै हाम्रो समाजको भविष्य हो, आजको दिन उहाँहरूले सिक्नुभयो भने भोलिको दिन उहाँहरूले गर्नु हुँदैनन्, अनि सिक्किम एसएलएसएको चाहिँ सबसे ठूलो रोल चाहिँ त्यहाँ छ अवेरनेसमा।
0: हजुर हजुर, श्रोता यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रममा राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत लिगल सर्भिसेस टू द भिक्टिम्स अफ ड्रग एब्युस एण्ड इराडिगेशन अफ ड्रग मिनेस स्किम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग अवेरनेस एण्ड वेलनेस नेभिगेशन फर अ ड्रग फ्री इण्डिया स्किम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशा मुक्त भारत योजना 2025 विषयमाथि हजुरहरूलाई जानकारी गराइरहेछौ र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर हामीलाई यसरी जानकारी दिइरहनु भएको छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका पेनल एडभोकेट श्री लिगदेन थण्डुपवासीज्यूले. र सर हामीले अब कुरा गर्यौं है जागरूकताको बारेमा एवेरनेसको बारेमा साथसाथै अब नशा मुक्त भारतको उद्देश्य चाहिँ के हो यसबारे पनि बताइदिनुहोस् न.
1: अब नशा मुक्त भारतको मुख्य उद्देश्य चाहिँ केवल ड्रग हटाउनु मात्र होइन बल्कि एक स्वस्थ र सुरक्षित समाजको निर्माण गर्नु हो.
0: हजुर हजुर.
1: यसको मुख्य लक्ष्य चाहिँ यस प्रकार छ नि. एक चाहिँ के हो पहिलो भन्दाखेरि चाहिँ अवेरनेस इन भल्नरेबल डिस्ट्रिक्ट भन्छ है सचेतना जुन चाहिँ फैलाउनु पर्ने जुन चाहिँ अवेरनेस प्रोग्रामहरू भयो है किनभने हामीले अघि भनेको जस्तै प्रिभेन्सन इज बेटर देन क्योर भन्छ. बिरामी हुनुभन्दा अगाडि नै आफै नै है धेरै एकदमै केयरफुल भएर आफै नै है एकदम सचेत भएर चाहिँ काम गर्नुभयो भने नै त्यो बिरामी हुने कहिले पनि है अवसरै उठ्दैन. र अर्को चाहिँ के हो भन्दाखेरि सामाजिक सहभागिता भन्छ है जुन चाहिँ कम्युनिटी रिच भन्छ. अब त्यही जनताभित्र चाहिँ एउटा आन्दोलन है ड्रग्सको खिलाफ चाहिँ आएको छ भने चाहिँ है ड्रग्सहरूको यस्तो बेसी उपचार पनि हुँदैनन् अनि प्रयोग पनि हुँदैनन् र ट्रिटमेन्ट एन्ड रिहेबिलिटेसन भन्छ है उपचार र सुधार नशाको लतमा फसेकोहरूलाई अपराधीको नजरले हेर्नुभन्दा उनीहरूको लागि हस्पिटल र रिहेबिलिटेसन सेन्टर है पुर्याउनु पर्ने उपचार गर्नुपर्ने मदत गर्नुपर्ने. चौथो छ तपाईँको सप्लाई कन्ट्रोल है जुन चाहिँ बिक्री वितरणहरू छ है त्यसमा चाहिँ रोक पुलिस र कानूनलाई जुन चाहिँ है जुन चाहिँ ठूलो एउटा बाधा आउँछन् जहिले भए पनि है यो चाहिँ इल्लिगल कारोबार है सप्लाई चेन जुन चाहिँ छ त्यसले गर्दाखेरि चाहिँ पुरा प्रब्लम दिन्छन् है र यसलाई चाहिँ है हटाउनु भनेर चाहिँ एउटा चौथो हाम्रो मुख्य उद्देश्य हो र फोकस अन युथ एन्ड एजुकेसनल इन्स्टिट्युसन भन्छ है पाँचौ.
0: हजुर.
1: अब त्यो चाहिँ के हो भन्दाखेरि भविष्यको कर्णधार युवाहरूलाई है नशाको दुष्चक्रबाट बचाउन है स्कूल र कलेजहरूमा ड्रग फ्री क्याम्पसको जुन चाहिँ कन्सेप्ट छ है त्यो ल्याउनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो. त्यो चाहिँ नशा मुक्त भारतको है उद्देश्य पनि हो.
0: हजुर. र सर हामी कार्यक्रमको अन्तमा आएका छौं र आजको हाम्रो विषय है नशा पीड़ितहरूका लागि विधिक सेवाहरू अनि नशा मुक्त भारत विषयमा के कस्तो कानूनी सल्लाह हाम्रा श्रोतागणलाई दिन चाहनुहुन्छ त.
1: र अब हेर्नुहोस् नशा मुक्त भारत है एकजनको आन्दोलन होइन यो सरकार मात्रै होइन हो हाम्रो सिक्किमवासीहरूको जिम्मेवारी पनि हो है.
0: हजुर हजुर.
1: हाम्रो युवा पुस्ताहरूले र उहाँहरूलाई जुन चाहिँ यो दुष्चक्रबाट बचाउन हामी सबै एकजुट हुन चाहिँ धेरै जरुरी छ है.
0: हजुर.
1: अब हाम्रो जस्तो डनको नाल्साको डन स्किम छ सबैजनाले अब यो आजको यो सबै सूचनाहरू खबरहरू लिनुभएर जानकारी लिनुभएर है यो नसोचिदिनुहोस् कि जो मान्छे चाहिँ नशाको है नशा गर्नुहुन्छ उहाँहरू चाहिँ बाँच्ने एउटा तरिका हो भनेर
0: है.
1: किनभने चाहिँ कुरा चाहिँ यस्तो हुन्छ कि तपाईँले यदि तपाईँ एउटा है ड्रग युज गर्नुहुन्छ भने नै चाहिँ तपाईँले सोच्नुहुँदैछ कि एडभोकेटले बचाइहाल्छ केसमा गएर त्यहाँदेखि म त बिमारी हो भनेर जहिले भए पनि रोगी हो भनेर भन्छु भनेर त्यस्तो कानूनले त्यस्तो पाराले गर्दैन है. जो आखिरी के हुन्छ भने नै हाम्रो जुन चाहिँ अनरेबल कोर्टहरू हुनुहुन्छ है उहाँ पनि त मानिसहरू नै बस्नु भएको हुन्छ उहाँहरूको पनि दिमाग छ नि हो उहाँहरूले पनि यस्तो हेर्नुहुन्छ र बुझ्नुहुन्छ. दोस्रो बार पनि आउँदाखेरि त अरे ऊ त बिमार भएको जाति भएको भनेर हुँदैन भनेर जस्तो तपाईँको अधिकार छ है तपाईँको एउटा ड्युटी है ड्युटी पनि छ कानूनको तर्फ कि कानूनलाई है माथि एकदमै राख्छु हो र हाम्रो सर उचा नै गर्छु घरको भनेर चाहिँ.
0: हजुर हजुर. त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रममा राष्ट्रिय विधिक सेवा प्राधिकरण यानि नेशनल लिगल सर्भिसेस अथोरिटी अन्तर्गत लिगल सर्भिसेस टू द विक्टिम्स अफ ड्रग एब्युस एण्ड इराडिगेशन अफ ड्रग मिनेस स्किम 2015 अर्थात नशा पीड़ितहरूका लागि विधिक सेवाहरू एवं नशा उन्मूलनको लागि विधिक सेवाहरूको योजना 2015 अनि नाल्सा अन्तर्गत ड्रग एवेरनेस एण्ड वेलनेस नेभिगेशन फर अ ड्रग फ्री इण्डिया स्किम 2025 अर्थात नशा प्रति जागरूकता अनि नशा मुक्त भारत योजना 2025 विषयमाथि महत्वपूर्ण जानकारी र उक्त विषयमाथि यतिन्जेल हाम्रो स्टुडियोमा रहेर हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम राज्य विधिक सेवा प्राधिकरणका प्यानल एडभोकेट श्री लिगदेन थण्डुपवासीज्यूले। त सर, तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: श्रोता, नशा यस्तो चीज हो जसले मानिसको आयुलाई एकदमै छोटो बनाउँछ अनि हामीले आफ्ना सपनाहरू पनि पूरा गर्न सक्दैनौ, तब हाम्रो जीवनको अर्थ नै के रहन्छ। र श्रोता, आजको यो कार्यक्रम सँगसँगै हामी पनि एकताको साथमा नशामुक्त भारत, नशामुक्त सिक्किमको निर्माण गरौं। हवस्त प्रिय श्रोता, आजलाई भने कानूनी कुरा कार्यक्रममा समेटिएको विषय यति नै। आउँदा दिनहरूमा अन्य विषयहरूको साथमा हाम्रो भेट पुनः हुने नै छ। तबसम्मका लागि म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट बिदा लिँदैछु। नमस्ते, शुभरात्री।

यो आकाशवाणी गान्तोक हो। समाचार अनुशीला शर्माबाट सुन्नुहोस्। राज्यपाल ओमप्रकाश माथुरले आज निङमा समुदायका परम पूज्य चौथो दोड्रूपछेन रिम्पुचेको पवित्र पार्थिव शरीरलाई देउराली छोर्तेन गुम्बामा प्रतिष्ठापन गरिने धार्मिक अनुष्ठानमा सहभागिता जनाएका छन्। धार्मिक परम्परा अनुरूप आज बिहान लुक्स्यामाबाट पवित्र कार्यक्रम शुरू भएको थियो। यस अवसरमा राज्यपालले रिम्पोचेको पवित्र पार्थिव शरीरको दर्शन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए भने विश्व शान्ति तथा मानव कल्याणका लागि प्रार्थना पनि गरेका छन्। यस क्रममा भव्य पारम्परिक बौद्ध शोभायात्रा निकालिएको थियो, जस मार्फत रिम्पोचेको पार्थिव शरीरलाई पूर्ण धार्मिक सम्मानका साथ छोर्तेन गुम्बासम्म ल्याइएको थियो। यस धार्मिक कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम सरकारका धर्म विभागका मन्त्री सोनाम लामा, विधायक तेन्जिङ लाम्टा, तिब्बती बौद्ध धर्मका वरिष्ठ आध्यात्मिक गुरूहरू, लामाहरू, राज्य सरकारका उच्च अधिकारीहरू तथा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सिक्किम अब औपचारिक रूपमा ब्रह्मपुत्र बोर्डको पूर्ण सदस्य बनेको छ। आधिकारिक स्रोतहरूका अनुसार राज्य सरकारले नदी संरक्षण, सिंचाई तथा बाढ़ी व्यवस्थापन सम्बन्धी विभिन्न योजनाका लागि करिब 300 करोड़ रूपियाँ बराबरका प्रस्तावहरू बोर्ड समक्ष पेश गरेको छ। यस सम्बन्धी निर्णय हालै गुवाहाटीमा सम्पन्न बोर्डको बैठकमा अन्तिम रूप दिइएको हो। यसअघि सिक्किमले ब्रह्मपुत्र बोर्डका बैठकहरूमा विशेष आमन्त्रित सदस्यको रूपमा मात्र सहभागिता जनाउँदै आएको थियो। हाम्रा संवाददाताका अनुसार प्रस्तावित योजनाहरू मुख्यतः साना सिंचाई नहरहरूको विकास, बाढ़ी तथा पहिरोको जोखिम भएका क्षेत्रमा संरक्षण पर्खाल निर्माण, साथै नदी किनारमा सुरक्षात्मक तटबन्ध तथा पर्खाल निर्माणमा केन्द्रित रहेका छन्। न्यायाधीश मीनाक्षी मदन राई पटना उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएकी छन्। सर्वोच्च अदालतको कलेजियमले 22 मईको दिन उनको नियुक्तिका लागि औपचारिक सिफारिश गरेसँगै उनी देशको कुनै पनि उच्च अदालतको मुख्य न्यायाधीश बन्ने सिक्किमकी पहिलो महिला न्यायाधीशका रूपमा स्थापित भएकी हुन्। सन् 1990 सिक्किमकी पहिलो महिला न्यायिक मेजिस्ट्रेट, प्रथम श्रेणी एवं सिभिल जजका रूपमा न्यायिक सेवा शुरू गरेकी न्यायाधीश राईले 3 दशक भन्दा बढ़ी समय न्याय क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। उनले सिक्किम उच्च न्यायालय

0: मेडिकल रजिस्ट्रार जनरल तथा कार्यवाहक मुख्य न्यायाधीशको जिम्मेवारी समेत निर्वाह गरेकी थिइन्। 2015 उनी सिक्किम उच्च अदालतकी न्यायाधीश बन्ने सिक्किमकी पहिलो महिला बनेकी थिइन्। यसैबीच राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले न्यायाधीश राईलाई बधाई दिँदै उनको उपलब्धि सम्पूर्ण सिक्किमवासीका लागि गर्व, सम्मान र खुशीको विषय भएको बताएका छन्। सिक्किम एक्सप्रेस र हिमाली बेलाद्वारा प्रदान गरिने राम पात्रो स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार हिमालय दर्पण सिक्किमका ब्यूरो चीफ अम्बर गुरूङलाई प्रदान गरिएको छ। सिक्किम एक्सप्रेस अनि हिमाली बेलाबाट 2026 लागि उत्कृष्ट पत्रकारिताको पुरस्कार सारिका आत्रेयलाई प्रदान गरिएको छ भने टेक बहादुर गुरूङलाई सम्मान गरिएको छ। आज आइतबार गान्तोकमा आयोजित राम पात्रो स्मृति पुरस्कार समारोहका अवसरमा यो पुरस्कार र सम्मान प्रदान गरिएको हो। सिक्किम एक्सप्रेस तथा हिमाली बेलाले आयोजना गरेको पुरस्कार समारोहमा सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि रहेकी थिइन्। यस अवसरमा विधानसभा उपाध्यक्ष राजकुमारी थापाले राम पात्रो स्मृति पुरस्कारको 2100 संस्करणसम्म पुग्नु सिक्किम एक्सप्रेस तथा हिमाली बेलाका लागि ठूलो उपलब्धि बताउँदै यसको निरन्तरताका लागि शुभकामना व्यक्त गरिन्। मौसम विज्ञान विभाग गान्तोकले सिक्किमका विभिन्न जिल्लाका लागि येल्लो अलर्ट सहितको तत्काल मौसम चेतावनी जारी गरेको छ। आगामी 2-3 घण्टासम्म सिक्किमका सबै जिल्लाका अधिकांश क्षेत्रमा हल्का गर्जनसहित चट्याङ, हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार केही स्थानमा एक वा दुई चरणमा तीव्र वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: नम्बोङ सुडरी गङ्तोक गोमो अलङ लुन्सु सेनो ओ अङ्गे रङ्कुप्लम।

जन्मेको घर हृदयको धड्कन झैं दिलमै हमेशा सजाउन चाहने आमा, सुन केसरी राजकुमारीलाई झैं माया गर्ने बाबा, कुरै पछि मजाक उडाउने रुवाउने तर दुःखको छायासम्म पर्न नदिने दाजु, बिहे गरेर आफ्नै घर गएपछि थाहा पाउलाउ भनेर ताना मारिरहने तर बरपिपलमा पानी चढाउँदा दिनहुँ मेरै लागि राम्रो घरको कामना गर्ने मेरी बाउजू, बालापनमा खेलेको त्यो आँगन ती साथी सङ्गी पानी भने पँदेरो गाउँ बेसी सबैलाई एक तमास न्याउली झेरुवाएर खोइ कोहो कोहो नचिनेको तर दिलले आफ्नै ठानेको मान्छेको पछि पछि लागेर टेके मैले नयाँ घरको सङ्घार।

कता कता दिल अमिलो हुँदै थियो, तर नयाँ संसारको रमझम कोलाहल अनि कौतूहलताले त्यसै त्यसै मधोस थिए म। आफ्नै हातका राता चुराका छनछन आवाज, पौजुको झन्झनाहट र अत्तरको मधुर सुगन्ध, साँच्चै जीवनको यो भन्दा मिठो र मनोरम एहसास अरु के नै होला र। हजुर श्रोता नमस्कार अनि हार्दिक स्वागत छ यो गोधुलीको मनोरम छटासँगै। म यहाँहरूकै आवाजकी दुनियाँकी मित्र चन्द्र आइसकेकी छु टुप्लुक्क यहाँहरूकै मनको मजेरीमा, र साथमा ल्याएकी छु नारीको जीवन भोगाईमाथि आधारित गीतिकथाको श्रृंखला मैनबत्तीको ज्योति, जसको पहिलो श्रृंखला रहेको छ बिहुली।

सात आठ घण्टाको लामो यात्रा पछि जन्तीहरूले हल्ला खल्ला गर्न थाले। लु है, अब आइपुग्न आट्यो। रोएर मेकअप बिग्रिएको छ भने बेहुलीलाई तयार पार्नु पर्छ है भन्दै, र जन्तीमा आएका दुईजना बहिनीहरू मेरी छेउमा आएर घुम्टो उठाउँदै हेर्नुभयो र भन्नुभयो, मेकअप गर्दा भन्दा त मेकअप पुछिँदा नै पो अझै राम्री देखिनु भएछ भाउजू त। सबैले हो हो भन्दै हल्ला गरे। मलाई अप्ठ्यारो लाग्यो र केही बेरमा नै गाडी एउटा ठूलो र सजिएको घरको आँगनमा रोकियो। मान्छे खचाखच थिए। विधि विधानको लागि सबै थोक तयार थियो। जता हेर्यो त्यतै रमझम। रातिको 9 बजिसकेको थियो। खाना खाइओरी म पहिलो पटक आफ्नो कोठामा गए। कस्तो अचम्म, त्यहाँ त मैले नै नदेखेको मेरै फोटोहरू सजिएको थियो। त्यो पनि उहाँसँगै उभिएको, हात समातेर हिँडेको। म त छक्क परेर हेरेको हेरे भए। कति बेला उहाँ नै आएर किन नबसे कि भन्दा पो जसङ्ग भए। के गर्नु के गर्नु केही समझ नै आएन। म ठिङ्ग मूर्ति झैं उभिरहे। बस लाटी, किन छक्क पर्छौ? यो कोठा घर र म पनि तिम्रै त हुँ भन्दै बिस्तारै मलाई सोफामा बसाएर उहाँ भुइँमा घुँडा टेकेर बस्नुभयो र मेरो हात समाउँदै भन्नुभयो, आज मेरा सबै सपनाहरू पूरा भएका छन्। तिमीलाई पहिलो पटक उर्मिला फुपूको घरमा देखे देखि नै मैले कसम खाएको थिए तिमीलाई मेरो जीवनसाथी बनाउँछु भनेर। त्यस दिनदेखि कुनै रात त्यस्ता थिएनन् जहाँ मैले तिमीलाई सपनामा नदेखेको होस्। झन् हाम्रो बिहेको कुरा भएदेखि यता त समय कस्तो नकटेको नि भन्दै मेरो सहमति खोज्नुभयो। म त हो कि होइन के भन्नु भन्नु एउटा आवाज पनि निस्किएन मुखबाट। उहाँ एकहोरो बोलिरहनु भयो, तर मेरो लागि त्यो सामान्य बोली मात्रै कहाँ थियो र। त्यो त संगीत थियो जीवनको, परिभाषा थियो प्रेमको, बन्धन थियो प्रीतको, अनि उत्सव थियो जीतको।

र माइला बन्दै गए मेरा आवश्यकताहरू त नभनी पूरा हुँदैछन् रहरहरू पनि गर्नु मात्रै पो पर्ने केही बेर नै नलागे सबै साकार हुने परिवारका सदस्य पनि सबैजना कस्तो मिलनसार कति विनम्र कस्तो सहयोगी होइन विवाह र वैवाहिक सम्बन्धलाई मान्छेहरूले किन त्यसै त्यसै नाना भाती भन्छन् हँ यसमा नराम्रो के छ र कि मेरो भाग्य मात्रै राम्रो त होइन हुन पनि ठूलो निधार भए कि कस्तो भाग्यमानी छ है यो केसरी भनेर सबैले भनेको सम्झन्छु म अनि आफैलाई लाज लाग्छ राम्री म राम्रो मेरो भाग्य असल श्रीमान र यस्तै के सम्झिँदै त्यसै त्यसै कान गाला तातो भएको महसुस गर्छु एउटा हिन्दी गीतको शब्दहरू याद आउँछन् मलाई तुम जो आए जिन्दगी में बात बन गई दिन है सोना और चांदी रात बन गई आमाले बाहिरबाट बोलाउनु भयो केसरी दैलो खोल त छोरी दैलो खोल्दा आमा एउटा हातमा प्लास्टिकको झोला र अर्को हातमा तेलको सिसी बोकेर उभिरहनु भएको रहेछ ए तिम्रो कपाल सुक्खा भयो भनेर कमलले यो तेल ल्याइदिएछ अनि तिमीलाई साडी लाउन अप्ठ्यारो हुन्छ भनेर मैले कुर्ता मगाइदिए अब 16 दिन पुगेपछि यिनै लाउँदा भइहाल्छ यति भनेर आमा बाहिर निस्किनु भयो यसो ऐना हेरेको अप्सरा जस्तै देखिने एउटा प्रतिबिम्बले मलाई नै हेरिरहेको रहेछ जसङ्ग भए ए त्यो त ऐनामा मेरै प्रतिबिम्ब पो थियो सलक्क परेको पातलो जिउ छिनेको कम्मर मिलेको नाक नक्सा लामो केस अझै सिउँदोमा लामो सिन्दुरको धर्सा हातले बिस्तारै छोए मनमै छोए झैं लाग्यो यो सिन्दुर मात्रै हो र मैले मेरो हजुरबाट पाएको उहाँको मिठो साथ निश्चल माया अनन्त अनन्तसम्म रहिरहनेछ र मनभित्र संगीत भरिए झैं भयो जुन मेरो हजुरले नै गाए जस्तै लाग्यो मलाई।

16 दिनको साइतमा हामी माइत गयौं। आमाले छोरी ज्वाई अलिक दिनमा आउनुहुन्छ रे लिन, तिमी बस ल भन्नुभयो। मलाई बस्नै मन थिएन, सायद महत्वपूर्ण काम भएर होला। उहाँले पनि म आइहाल्छु ल 6-7 दिनमा भन्नुभयो। कति सजिलै भन्न सकेको है 6-7 दिन भनेर। अब म एक्लै कसरी बस्नु उहाँ बिना? अनायासै मेरा आँखाहरू रसाएर आए। म जुरुक्क उठेर आफ्नो कोठामा गए। सविता अब मेरो रूममा सरेकी थिए मेरो बिहे भएदेखि, तर अहिले भने ऊ कलेज गएकी थिए। मलाई त्यसै भक्कानु फुटेर आयो। त्यो 6-7 दिन मेरा लागि 6-7 जुनी जस्तै लामो हुनेछ। एक हप्ता त के म उभिना, अब एक घण्टा एक मिनट पनि बाँच्न सक्दिन। मलाई झन हृदय दुखेर आयो। तिमीले हेरेनौ भने मलाई मनै राम्रो लाग्दैन, एक्लै बाँच्न चाहन्न म अब। अझै भनौ भने चाहेर पनि सक्दिन म तिमी बिना बाँच्न। तिमी हाँस्छौ र नै मेरा रहरहरू सल्बलाउँछन्। मेरो मनको र आँखाको एउटै चाहना हो अब तिमी, अनि मात्र तिमी। अब जिन्दगीमा घाम पानी जे आए पनि म तिमीसँगै काट्छु, म दुःख खुसी तिमीसँगै साट्छु। आमा अघिदेखि कोठामा हुनुहुँदो रहेछ। नानी के भयो तलाई केसु भन्दै कपाल सुमसुम्याउनु भयो। मलाई घरमा सबैले माया गर्दाखेरि केसरीन भनेर केसु भनेर बोलाउनुहुन्थ्यो पहिल्यैदेखि। त्यसैले आमाले केसु भन्दै मेरो कपाल सुमसुम्याउनु भयो। किन रोएकी हँ भनेर मायालु तर अलि डराएको सुरमा सोध्नुभयो। म घरकी जेठी छोरी, त्यसै पनि स्वभावै थोरै बोल्ने, केही भन्न सकिन। आमाले के कुरामा मन दुख्यो भन्न भनेर सोध्नुभयो। तर कमै बोल्ने भए पनि आमाले बहिनी भाइलाई भन्दा मलाई अलिक साथी जस्तै व्यवहार गर्नुहुन्थ्यो पहिल्यैदेखि। त्यसैले मनकै कुरा बुझे झैं गरी जिस्क्याउँदै भन्नुभयो, ज्वाइँले छोडेर जानुहुन्छ भनेर रोकियो। म लाजले बुतुक्कै भए। छ्या आमा पनि भनेर उत्ता फर्किए। मनको चोर पक्रिएकोमा अपराध बोध जस्तै भयो। ए लाटी त हो पो रहेछ, कति राम्रो हौ। यसरी घरमा ज्वाइँमा मन लाग्यो भने त मलाई

ठिक्कै भयो नि भनेर आमाले कसिलो अंगालोमा भन्नुभयो। कठै मेरी आमालाई म घरमा कसरी घुलमिल हुन्छु भन्ने कुराले सुर्ता परेको रहेछ। त के चिन्ता गर्छिस्, म छु नि तेरी आमा भन्दै आमाले जयसँगै पठाउने आश्वासन दिनुभयो। अनि आमाले कसो कसो बहाना बनाएर मलाई उहाँसँगै लैजाने चाँजो पाँजो पनि मिलाइदिनुभयो। मैले फेरि जिते मेरो हजुरलाई।

मेरा रहरहरू तिमीलाई परिधि बनाएर घुम्छन्, अब तिमीबाटै सुरु हुन्छन् अनि तिमीमै सकिन्छन्। अरूको बिहानीको सुरुवात घामको झुल्काईबाट हुन्छ, तर मेरो भने तिम्रो स्पर्श र मधुर मुस्कानबाट। जीवनमा सायद अक्सिजनको विकल्प हुन सक्छ, अक्सिजन सिलिन्डर, तर मेरो लागि तिम्रो कुनै विकल्प नै छैन, र छ नै भने पनि मलाई चाहिँदैन। मलाई चाहिन्छ त केवल तिमी, तिम्रो स्पर्श, तिम्रो एहसास, तिम्रो माया, तिम्रो साथ, र जीवनमा, घरमा, सम्बन्धमा तिम्रो उपस्थिति, केवल तिम्रो अनि मात्र तिम्रो। विवाहलाई सात जन्मको बन्धन भन्छन् नि है, तर तिमी प्रतिको मेरो भावना र प्रेमको गहिराई सम्झिँदा भने मलाई शंका मात्रै होइन, पूरा विश्वास नै हुन्छ कि यो हाम्रो पहिलो जुनी या पहिलो सम्बन्ध भने पक्कै होइन। तिमी आफ्नो कामले घरबाट टाढा जाँदा, मेरो नजरहरूबाट अलग हुँदा पनि मलाई यस्तो लाग्छ कि तिमी साथमै छौ। मलाई तिमीसँग कुरा गर्न शब्दहरूको आवश्यकता नै पर्दैन, भावना नै काफी लाग्छ। यस्तो लाग्छ म तिमी भित्र र तिमी म भित्रै छौ, एक अर्कामा समाहित छौ हामी। मलाई यो पनि थाहा छ मेरो प्यारो मान्छे कि समय सधैँ एकनाश हुँदैन। आज सुख छ त भोलि दुःख, अभाव र अप्ठ्याराहरू अवश्य आउँछन्, तर परिस्थिति जस्तै भए पनि हाम्रो माया कहिले कम नहोस्। नचाहँदा नचाहँदै पनि हामीबाट गल्तीहरू होलान्, हामी एक अर्काको मन दुखाउला, तर व्यवहारिकताको बोझले हाम्रो सम्बन्धको मिठास खल्लो नबनाओस्। परिस्थितिको तितोपनले प्रेमको विशालतालाई संकुचित नबनाओस्। हजुर श्रोता, आजको गीत कथाको श्रृंखला अन्तर्गत यहाँहरूले सुन्नुभयो नवदुलही केसरीको मनको भाव, जीवनको तरंग, प्रेमको उमंग। आगामी श्रृंखलामा हामी एउटी नारीको पुनर्जन्म, विवाहदेखि शुरू भएको जीवन यात्रालाई प्रतिविम्बित गर्नेछौ, र यहाँहरूलाई आजको श्रृंखला कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला। जसका लागि यहाँले हामीलाई पत्र लेख्न सक्नुहुन्छ या त फेसबुकमा गएर आकाशवाणी गान्तोकको हाम्रो पेजमा पनि मेसेज गर्न सक्नुहुन्छ। र आजको लागि भने म यहाँहरूकै आवाजको दुनियाँकी मित्र चन्द्र उजल पर्छु। नमस्कार, शुभ सन्ध्या, शुभ घड़ी, शुभ पल।

हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, अबको केही क्षणमै प्रस्तुत हुँदैछ यसै केन्द्रबाट नेपाली भाषामा समाचार, प्रतीक्षा साँच्नुहोला।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रूबियाले नयाँ दिल्लीमा व्यापार, ऊर्जा, क्षेत्रीय सुरक्षा आदि जस्ता महत्वपूर्ण मुद्दाहरूबारे गरे छलफल। मन्त्री राजीव रंजन सिंहको अध्यक्षतामा भोलि मिजोरामको आइजोलमा एउटा समीक्षात्मक बैठक बस्ने। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसईलाई दिनुभयो आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउने निर्देशन। सिक्किम बन्यो आधिकारिक रूपमा ब्रह्मपुत्र बोर्डको पूर्णकालिक सदस्य। अनि डाक्टर लाखेल लामा म्यानमार सरकारको प्रतिष्ठित धार्मिक उपाधिद्वारा सम्मानित। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाद्वारा सिक्किम एण्ड फाइभ ट्रेजर अफ द कञ्चनजंघा शीर्षकमा लिखित एउटा लेख साझा गर्नुभएको छ। प्रधानमन्त्रीले उक्त लेख सामाजिक सञ्जालमा साझा गर्नुभएको हो। उक्त लेख साझा गर्दै श्री मोदीले सिक्किम राज्य स्थापनाको 51 वर्ष प्रवेशमा गर्दै गर्दा केन्द्रीय मन्त्री श्री सिन्धियाले आफ्नो लेखमा कञ्चनजंघालाई सिक्किम भूमि स्मृति र चेतनाको रक्षकको रूपमा चित्रण गर्दै यसको सांस्कृतिक, आध्यात्मिक तथा ऐतिहासिक महत्वलाई प्रकाश पारेका छन् भन्नुभएको छ। यसै क्रममा प्रधानमन्त्रीले श्री सिन्धियाका उक्त लेखमा कञ्चनजंघाको 5 सम्पदा स्थलहरूले 2047सम्ममा विकसित सिक्किमको लक्ष्य प्राप्त गर्ने मार्ग कसरी सुनिश्चित गर्छन् भन्ने विषय वर्णन गरिएको उल्लेख गर्नुभएको छ। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आज नयाँ दिल्लीमा विभिन्न मुद्दाहरूमा छलफल गरे। दुवै पक्षले भारत अमेरिका रणनीतिक साझेदारी, विशेष व्यापार, ऊर्जा, गतिशीलता र क्षेत्रीय सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमाथि जोड़ दिए। डाक्टर जयशंकरले भारत र अमेरिका बीच गहिरो सहयोगमा आधारित व्यापक विश्वव्यापी रणनीतिक साझेदारी रहेको बताउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धले सम्पूर्ण विश्वलाई प्रभाव पार्ने र धेरै क्षेत्रमा हित साझा गर्ने विषय पनि उल्लेख गर्नुभयो। डाक्टर जयशंकरले शान्ति र स्थिरता, प्रवासी समुदायको कल्याण तथा इन्धनको मूल्य वृद्धि हुनुहुँदैन भन्ने पक्षमा भारत खड़ा रहेको विषयमाथि जोड़ दिनुभयो।
1: हम इस क्षेत्र में शांति और स्थिरता चाहते हैं। दूसरा, हमारे लिए प्रवासी समुदाय का कल्याण और भलाई बहुत आवश्यक है। तीसरा, हम चाहते हैं कि ईंधन की कीमतें कम हों, क्योंकि हम इसके बहुत बड़े आयातक हैं और इसका अधिकतर हिस्सा इसी क्षेत्र से आता है। हम इस क्षेत्र से सुरक्षित और बिना किसी रुकावट के समुद्री व्यापार के पूरी तरह पक्ष में हैं और साथ ही हम ये देखना चाहते हैं कि वहां के बाजार

0: खुलें, हम कोई रुकावट नहीं देखना चाहते।
1: दीज वुड बी द प्रिंसिपल्स विद विच वी वुड अप्रोच दैट रीजन।
2: अमेरिकी विदेश मन्त्री मार्कोले दुवै देशहरू आतंकवादबाट पीड़ित छन् र आउँदो शताब्दीलाई आकार दिने मुद्दाहरूमा समान विचार साझा गर्छन् भन्नुभयो। यसरी नै वहाँले संयुक्त राज्य अमेरिकाले एक्काइसौं शताब्दीका लागि आफ्नो आप्रवासन नीतिलाई पुनर्गठन गरिरहेको पनि जानकारी दिनुभयो। मत्स्यपालन पशुपालन र दुग्ध विकास मन्त्री राजीव रंजन सिंहले भोलि मिजोरामको एजुअलमा एउटा समीक्षात्मक बैठक गर्नुहुनेछ। बैठकले पूर्वोत्तर क्षेत्रमा मत्स्यपालन पशुपालन र दुग्ध उत्पादनसँग सम्बन्धित योजना र कार्यक्रमहरूको प्रगतिको समीक्षा गर्नेछ। यस बैठकमा दीर्घकालीन क्षेत्रीय विकास, किसान कल्याण र जीविकोपार्जन वृद्धिका लागि रणनीतिहरू पनि छलफल गरिनेछ। श्री सिंहले 32 करोड़ भन्दा बढ़ी मूल्यका परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईलाई भारतीय प्रविधि संस्थान आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउन निर्देश दिनुभएको छ, जसले निर्दोष पुनर्मूल्यांकन प्रक्रिया सुनिश्चित गर्न सहयोग गर्नेछ। सीबीएसईको परीक्षा परिणाम सेवा पोर्टलको बारेमा विद्यार्थी र अभिभावकहरूले सामना गरिरहेका चिन्ता एवं समस्याहरूलाई ध्यानमा राख्दै सो निर्णय गरिएको हो। शिक्षा मन्त्रालयले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, आईआईटी मद्रासको विशेषज्ञ टोलीले प्रणालीमा प्राविधिक सुधारहरू लागू अतिरिक्त विशेष गरी पोर्टलको स्थिरता र सर्भरको सुचारू कार्य जाँच गर्नेछन्। भारतले अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई चिकित्सा आपूर्ति र सुरक्षात्मक किटहरू प्रदान गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा यी आपूर्तिहरू बढ़दै गरेको इबोला रोग संकट हेरेर पठाएको बताउनु भएको छ। उहाँले यस संकटसँग लड्न अफ्रिकालाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको विचार व्यक्त पनि गर्नुभएको छ। सिक्किम ब्रह्मपुत्र बोर्डको आधिकारिक रूपमा पूर्णकालिक सदस्य बनेको छ। अहिलेसम्म सिक्किमले विशेष अतिथिका रूपमा मात्र बैठकहरूमा भाग लिने गर्दथे। स्रोतका अनुसार सिक्किमले नदी संरक्षण, सिंचाई र बाढ़ी व्यवस्थापन परियोजनाहरूका लागि लगभग 300 करोड़को प्रस्ताव पेश गरेको छ। यी प्रस्तावहरू मुख्यतया साना सिंचाई, नहरहरूको विकास, बाढ़ी र पहिरोको जोखिम क्षेत्रहरू तथा नदी किनारको भित्ताहरूको निर्माणमा केन्द्रित छन्। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। मिजोरामको प्रभावशाली विद्यार्थी संगठन मिजो जिरलाई पावल एमजेडपीले एकजना सेवानिवृत्त सरकारी अधिकारीको विवादास्पद पुनर्नियुक्तिको सम्बन्धमा मुख्यमन्त्री लाल दोहोमालाई राजनीतिक विश्वासघात र पक्षपातको आरोप लगाउँदै कड़ा आपत्ति जनाएको छ। सरकारले 23 अप्रेलमा आर लाल रोडिंगीको पुनर्नियुक्तिलाई स्वीकृति गरी आदेश जारी गर्यो। उनी 30 अप्रेलमा वाणिज्य तथा उद्योग र भूवर्ग तथा खानी विभागमा अतिरिक्त निर्देशकको पदबाट अवकाश लिने तयारीमा थिइन्, तर 1 मईमा उनी पुनर्नियुक्ति भइन्। उनलाई मुख्यमन्त्रीको विशेष कर्तव्य अधिकारी ओएसडी र पर्यटन विभागको निर्देशकको रूपमा दोहोरो जिम्मेवारी दिएको थियो। एमजेडपीको विरोधपछि मुख्यमन्त्रीको ओएसडीको रूपमा मात्र उनको नियुक्तिलाई निरन्तरता दिने स्थानीय सरकारले निर्णय गर्यो। भारतीय जनता पार्टीका उम्मेद्वार देवांशु पाण्डले पश्चिम बंगालको फाल्टा विधानसभा सीट जिते। श्री पाण्डले आफ्ना निकटतम प्रतिद्वन्दी मार्क्सवादी कम्युनिष्ट पार्टीका उम्मेद्वार शम्भुनाथ कुर्मीलाई 1,09,000 भन्दा बढ़ी मतले पराजित गरे। श्री कुर्मीले 40,600 भन्दा बढ़ी मत प्राप्त गरेका छन्। पश्चिम बंगाल विधानसभा चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले फाल्टामा पुनः मतदान गर्ने आदेश दिएको थियो। यस महिनाको 21 तारीकमा पुनः मतदान भएको थियो। नेपालमा लुम्बिनी विकास न्यायका उपाध्यक्ष डाक्टर लड़ख्याल लामालाई म्यानमार सरकारले प्रतिष्ठित धार्मिक उपाधि महासधम्म ज्योतिषक दजा प्रदान गरेको छ। नेपालका लागि म्यानमारका राष्ट्र

दूत ऊ थान सेनले न्याग्युर पेल्यू लिङ मठमा आयोजित एउटा विशेष समारोहमा यो पुरस्कार प्रदान गर्नुभएको थियो। भारत, श्रीलंका, नेपाल र म्यानमारका प्रतिष्ठित व्यक्तिहरू उक्त समारोहमा उपस्थित थिए। डाक्टर लामालाई बौद्ध शिक्षा र सम्पदाको संरक्षण र प्रवर्धनमा निरन्तर योगदान पुर्याएकोमा सो सम्मान प्रदान गरिएको थियो। आज आईपीएल क्रिकेटमा दुई खेल भइरहेको छ। पहिलो खेल दिउँसो 3:30 बजेदेखि मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बई वाखडी स्टेडियममा खेलिरहेको छ। यस खेलमा राजस्थान रोयल्सले 206 लक्ष्य दिएको छ। दोस्रो खेल अघि साँझ 7 बजेदेखि कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच भइरहेको छ। हिजो खेलेको खेलमा पंजाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। विदेश मन्त्री डाक्टर जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रुबेले नयाँ दिल्लीमा व्यापार, ऊर्जा, क्षेत्रीय सुरक्षा आदि जस्ता महत्वपूर्ण मुद्दाहरूबारे गरे छलफल। मन्त्री राजीव रंजन सिंहको अध्यक्षतामा भोलि मिजोरामको ऐजोलमा एउटा समीक्षात्मक बैठक बस्ने। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसईलाई दिनुभयो आईआईटी मद्रासका प्राध्यापक र प्राविधिक विज्ञहरूको टोली खटाउने निर्देशन। सिक्किम बन्यो आधिकारिक रूपमा ब्रह्मपुत्र बोर्डको पूर्णकालिक सदस्य। अनि डाक्टर रख्यार लामा म्यानमार सरकारको प्रतिष्ठित धार्मिक उपाधिद्वारा सम्मानित। आकाशवाणीबाट सुन्नुहुँदै थियो समाचार पूरा भयो।

मीडियम वेव को 213.67 मीटर तदनुसार 1404 किलोहर्ज को तरंग में हामी आकाशवाणी गान्तोक को बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि हामीलाई सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ हजुरहरुकै पत्रमा आधारित मनोरञ्जनात्मक कार्यक्रम हिन्दी अनुरोध संगीतको। आकाशवाणी गान्तोक सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरुमा कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदै प्रस्तुत छ यो पहिलो गीत चलचित्र हरे राम हरे कृष्णबाट कलाकार किशोर कुमारको स्वरमा। र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने व्यक्ति हुनुहुन्छ छलमथाम पश्चिम सिक्किमबाट दृष्टि शर्मा, र उहाँले यस गीतलाई आफ्नी प्यारी बहिनी तनिषा शर्मालाई सुनाउन चाहनु भएको छ र उहाँले आफ्नो गीतको माध्यमबाट आफ्नो माया झल्काउन खोज्नु भएको छ। त स्वीकार्नुहोस् यो पहिलो प्रस्तुति।

कार्यक्रमको अघिल्लो चरणमा सुन्नुहोस् चलचित्र फतेहबाट कलाकार विशाल मिश्र अनि आशिष कौरको स्वरमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ राङका पूर्व सिक्किमबाट उषा लुइटेल ज्यू र उहाँले आफ्नो सम्पूर्ण साथीहरूलाई यो गीत सुनाउन चाहनु भएको छ। त प्रस्तुत छ यस गीत।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा चलचित्र लगेर हो मुन्ना भाईबाट कलाकार विनोद राठौड़को स्वरमा सजिएको यो गीत सुनाउन गइरहेका छौ र यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ अहो पूर्व सिक्किमबाट आशिष गुरागाई र वहाँले पश्चिम सिक्किममा रहेको आफ्नो प्यारो साथी अस्मिता अधिकारीलाई सुनाउन चाहनुभएको छ। त प्रस्तुत छ यो गीत।

श्रोतागण, हामी यस कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं र श्रोता, अन्तिम चरणमा यो अन्तिम गीत हामीले लिएर आएको छौं चलचित्र खुनभरी मांगबाट कलाकार नितिन मुकेश, साधना अनि सरगमको स्वरमा सजिएको यो गीत। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ रानीपुल पूर्व सिक्किमबाट प्रकाश खनालज्यू, र उहाँले आफ्नो सम्पूर्ण परिवारलाई यस गीत सुनाउन चाहनुभएको छ। त सिकर्नुहोस् यो अन्तिम प्रस्तुति।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम गीत गजल। रहीम शाह र रफिक सागरको आवाजमा सिकार्नुहोस् यो प्रस्तुति।

श्रोतागण सुनिरहनु भएको छ तपाईहरूले यति बेला आकाशवाणी गान्तोक केन्द्रबाट गीत गजलको कार्यक्रम र अब प्रस्तुत छ रफिक सागरको आवाजमा यो गजल।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ उस्ताद बडे गुलाम अली खाँको आवाजमा शास्त्रीय गायन।

0: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
1: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 का लागि भर्ना खुला भएको छ।
0: विभिन्न विषयमा स्नातक

0: स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
1: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
0: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
1: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
2: मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मी गीतहरू। त श्रोता, सुनौ यो पहिलो गीत कलाकार एसपी बालसुब्रमण्यमको आवाजमा

अनुहोस् श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत फिल्म यारिया टू बाट कलाकार अरिजित सिंह र मनन भरद्वाजको आवाजमा।

श्रोता प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म अक्टोबरबाट अरमान मलिकको आवाजमा। श्रोता यसरी नै यो अर्को गीत सुनाइरहेका छौं फिल्म छत्रपतिबाट सुक्रिया र यसमा आवाज रहेको छ एस किङ अनि पलक मुच्छलको। सुकानुहोस् यो अघिल्लो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरू त यसै कार्यक्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार आर्को को आवाजमा फिल्म बरेली की बर्फीबाट।

श्रोता प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म मिस्ट्री एट द ट्याटुबाट अभिनव शेखर अनि प्रज्ञा दास गुप्ताको आवाजमा। आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू र रहस्य क्रममा अघिल्लो गीत सुनाइरहेका छौं कलाकार अरिजित सिंहको आवाजमा फिल्म टू स्टेटबाट।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार यशुदास र हेमलताको स्वरमा फिल्म चिच्चोरबाट

हस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइरहेको छ र यसकै साथै आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई